0: स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नु पर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुने रहेछ त्यो चाहिँ भोलि के दक्ष तिसो ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना संचारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामी सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविरमा
1: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वटै वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोषिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा ओल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
2: शीर्ष नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बाल बालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिट्स नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वटा वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बाल बालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकापका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै सिट्स नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदाखेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने 4 वडा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तीनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
1: तिनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
3: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यतः राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्व अवस्थादेखि नै आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ र सरकारले पनि जुन संघ सरकार प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौँ। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई रेडियो सिद्धबाबा सिन्धुली।
4: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवाखाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवाखाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसह नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
5: बेसीसह नगरपालिकाको समग्र 11 पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको, नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
6: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ।
5: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूलाई चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने, होइन यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन हुन्छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमा समूहमा पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मीहरू त्यहाँ विशेष गरेर हजार दिनका आमाहरू आउनुहुन्छ खोप कार्यक्रमहरूमा, हजार दिनका आमाहरू आउने हुँदा त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूलाई चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
6: जस्तो अहिले चाहिँ बाल बालिकाहरूमा चाहिँ धेरै चाउचाउ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ, यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बाल बालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ त्यही बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनुभएको छ, यस्तो न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
5: हामीले अभियानको रूपमा त हरेक बाल बालिकालाई चाहिँ पोषणयुक्त खाने, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1/5 दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेलचक्राई हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भन्दा चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्नलाई चाहिँ देखिन्छ कि त्यो चाहिँ।
6: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिकाको पोषणसँग जोडेर हेरिन्छ होइन, यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागसब्जी जस्तो चाहिँ रैथाने बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ। नगरपालिकाले चाहिँ यस्ता रैथाने बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
5: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन, दुई दिन जति चाउलो खुवाउने, एक दिन खिर खुवाउने, एक दिन फलफुल खुवाउने, एक दिन अन्डा खुवाउने होइन, आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ जस्तै सिस्नो हुन सक्छ, कर्कलो हुन सक्छ होइन, साग सब्जीहरू हुन्छ त्यो पनि जाउलोमा मिसाएर खुवाउने होइन, जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने। अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केरा कोजेलीहरू खुवाइदिने होइन, अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने, र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने, अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ। कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ, केही केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन, त्यो पनि भेटिन्छ।
6: जस्तै अब बाल बालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन, यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपान बारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
5: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिक मार्फत पनि गरेको छ, अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ 5-6 इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन, थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ, तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ। त्यसकारण अब चाहिँ पोषण मैत्री घोषणा गर्ने कार्यक्रममा जान्छौँ, त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ। तर मलाई धेरै ठूलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले नै बुझ्नुपर्छ, अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ, गरिरहेको पनि छ पालिकाले, प्रोत्साहन पनि गरिरहेको छ। त्यसकारण चाहिँ यो रैथाने बाली चाहिँ पोषण खाजामा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ।
7: यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुन सक्छ होइन, कुनै ओडाले अन्डा वितरण गर्ने अनि कुनै ओडाले चाहिँ बिउहरू पनि दिने, अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो आइरन नुनहरू अनि साबुन भयो बालबालिका बच्चालाई नै आवश्यक पर्ने हजार दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन घिउ अन्डा साबुन भयो यस्ता सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ यो कार्यक्रममा चाहिँ पालिकाको छ।
8: यो कुराकानी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरोकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
4: साथै तपाईंले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
8: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
4: अनि म सन्तोषी रावल
8: विदा हुन्छौ। नमस्कार।

0: इन्डियन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआई

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: सँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढ़ाउने भएको छ। त्यस्तै शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक छलफल पनि भएको थियो। व्यवसाय छलफलमा व्यवसायले अघि सारेका मागका विषयमा ब्रिफिङ गरिसकेपछि आफ्नो धारणा समेत राखिएको बताइएको छ। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा समेत मन्त्रालयका अधिकारीहरूले बताउनु भएको थियो। 15 बुधे माग अघि सारेका व्यवसायले मुख्य मागका रूपमा सेवा शुल्कलाई बटम लाइन बनाएका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई तिर्न दिनुपर्ने सेवा शुल्कका विषयमा प्रमुख माग बनाइएको छ भने 2072 सालमा म्यान पावर व्यवसायका लागि 10,000 सेवा शुल्क तोकिएको थियो, तर व्यवसायले उक्त शुल्कमा श्रमिक पठाउन नसक्ने बताउँदै विरोध गर्दै आएका थिए। सरकारले त्यही शुल्क लागू गर्ने दावी गर्दै आए पनि हालसम्म कार्यान्वयन भने हुन सकिरहेको छैन।
2: अब विपदको प्रसंग, गएको 5 दिनमा रोल्पा बाजुरा र जाजरकोट पहिरोमा परि 22 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। रोल्पाको थबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनछहरी गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ भने थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको रोल्पाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जना को मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अस्ति जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसी,
3: गोल्पा जिल्लामा यो थबाङ गाउँपालिकामा चाहिँ शुरूमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनछहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरो कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना देवत्ता हुनुहुन्छ, दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भएर 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। जाजरकोट जिल्लामा धेरै नगरपालिका अर्न 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ। करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले चाहिँ स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ।
2: यसैबीच नेपालमा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण फैलिँदै गएको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 को हालसम्ममा 58 जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात एईएस का बिरामी रिपोर्ट भएका छन्। तीमध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो। संक्रमण

0: भएका 58 जना 12 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जनामा संक्रमण देखिएको छ। लुम्बिनीमा 7 संक्रमित तथा एकजनाको मृत्यु भएको छ। वृद्ध वृद्धा सबभन्दा बढ़ी संक्रमित रहेको पाइएको छ। मृतक मध्ये 9 पुरूष र 7 महिला रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ। झापा सुनसरी र बारामा जेई संक्रमणको अवस्थाबारे स्थलगत टोली पनि परिचालन गरिएको छ।
1: कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ। तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्था नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन नसकिरहेको छैन भने रोपाईका लागि राखिएको ब्यार पनि सुक्न थालेको छ।
2: पुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छटकन्या चौधरी,
3: पानीले ठेलो भयो, पहिले त त्यो साउनको पानी ठेलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, बल्ला गर्दा लाग्छन् खेती
2: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
4: हामीले धेरै मार्का परेछ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
2: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का,
5: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागे पनि छैन, अझै बाँझैछ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन, ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
2: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझै छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी,
6: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
2: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा सरकारी लेखा परीक्षण भएकोमा फेकोफनको विरोध किन
7: होइन? उहाँहरूले त्यसलाई फेरि अर्को एजेण्डाकै रूपमा इस्युकै रूपमा अगाडि बढ़ाउन खोज्नुभयो र सामुदायिक वनमा देशव्यापी रूपमा अब सरकारी अडिटको कुरा उठाउनु भयो भने फेकोफनले त्यसको फेरि अर्को ढंगले समाधानको उपाय खोज्छ। त्यसकारण त्यो आफैमा अहिले जे प्रचार गर्नु भएको छ त्यो चाहिँ गलत छ।
1: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा 3 अर्ब बजेट शुरू भएन काम शीर्षकमा खबर छ। सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न थायी तथा अस्थायी रोकथामका काम गर्दै आए पनि आशाहित सफलता प्राप्त गर्न सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू गरिएको छैन। प्राय सड़क र राजमार्ग अवरूद्ध भएपछि मात्रै पहिरो पछ्याउने, आपतकालीन मरमत गर्ने र अस्थायी नियन्त्रण गर्ने मात्रै काम भएका छन्। मन्त्रालयको ओएनएम तीव्र 9,000 पद अभिलेखीकरण शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। संघीय मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 वटा मन्त्रालयका 9,000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरिएको छ। त्यस्तै भित्रपृष्ठमा विराटनगर जुट मिल्स संचालनका नाममा बारम्बार अलपत्र शीर्षकमा खबर प्रकाशित छ भने आजको कारोबारको पहिलो पृष्ठमा बैंकमा पैसा थुप्रिँदा व्यक्तिगत बचतको ब्याज दर झनै घट्यो शीर्षकको खबर छ। त्यस्तै जलविद्युत आयोजना प्रभावित स्थानीयलाई 100 रूपियाँमै शेयर किन्न दिन सुझाव शीर्षकको अर्को खबर छ भने सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त, आजदेखि डिलरबाटै वितरण हुने शीर्षकमा खबर प्रकाशित छ।
0: सबैजसो पत्र पत्रिकाहरूमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले हिजो एउटा कार्यक्रममा आफू हिन्दू हुँ भनेर पटक पटक दोहोर्याउँदै गरेको प्रसंगलाई विभिन्न टीका टिप्पणी र विश्लेषण सहित खबर छापेका छन्। नागरिक दैनिकमा सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नाप जाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा सूचना बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले बताएको छ। यसअघि प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो, जसको बारेमा अहिलेसम्म पनि संसदमा सांसदहरूले प्रधानमन्त्रीले यसबारेमा प्रश्न पार्नुपर्ने भनेर माग गर्दै आएका छन्। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उहाँ हिजो काठमाडौँ आइपुग्नु भएको हो। भित्री पन्नामा प्रसूतिमा आइपुग्यो शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक उपकरण शीर्षकमा पवित्र सुनारले लेख्नु भएको छ, नेपालमा पछिल्लो समय धेरै पुरूषमा बाँझोपनको समस्या देखा परेको छ। एनालाइजरको परीक्षणबाट पुरूषमा हुने बाँझोपनको यकिन हुने पनि अब अपेक्षा गरिएको छ। अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छ, बैंकमा पैसाको थुप्रो तर कसरी बढ़्यो 32% नाफा, शीर्षकमा एग्गी बन्जारे लेख्नुहुन्छ भने अझै कार्यान्वयनमा आएन 15-15 दिनमा तलब दिने घोषणा, शीर्षकमा खबर छ। नाइमा एक्सपो 1,80,000 अवलोकन, अधिकांश बुकिङ विद्युतीय गाड़ीमा, शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। भूकम्प प्रभावित बस्तीमा पहिरो, चाउचाउ र बिस्कुटका भरमा पीड़ित, शीर्षकमा सरोज ओलीले जाजरकोट, कृष्ण प्रसाद गौतम र ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छ। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापित गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भए, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल परेको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामै 24 मृत्यु भएको छ, 500 भन्दा बढ़ी विस्थापित भएका छन्। कुलचन्द्र न्यौपानेले देउबाको हिन्दू लाइन रणनीति कि राजनीतिक सुरक्षा शीर्षकमा खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनैतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनैतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनैतिक लाइन अघि सारेको नेताहरूले आकलन गरेका छन्। एक महिनामै 4 पटक बढ़्यो अण्डाको मूल्य, शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर छ। साउन शुरूमा XL अण्डाको मूल्य प्रति क्रेट 525 तोकेकोमा अहिले 575 पुर्याइएको छ। यसमा अनुगमन गरेर नागरिकलाई उपभोक्ताहरूलाई न्याय नदिइएको गुनासो पनि आइराखेको छ। वंशजको नागरिकतालाई निरन्तरता दिने एनआरएनएको माग, शीर्षकमा दुर्गा दुलालले ग्वानझाउ चीनबाट लेख्नु भएको खबर छ भने नेपाल भारत सीमापार जग्गा भोक्चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति बारेको खबर छ। नयाँ पत्रिका दैनिकमा अर्को खबर छापिएको छ, 10 वर्ष अघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै वैशाख यता 16 जनाले ज्यान गुमाए, बढ़ी जोखिममा अदवैंश्यहरू, शीर्षकमा छ। बढ़्यो कैदीबन्दीको सुविधा, स्वास्थ्य बीमा पनि सरकारले गर्ने, शीर्षकमा खबर छापिएको छ भने 3 वर्ष अघि नै भूकम्पले चिरा पारेको थियो रिसाङको जमीन, शीर्षकमा खबर छ। भित्री पन्नामा ओली पुरानै शैलीमा फर्किएपछि एमालेमा तरंग, शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। हिजो झापामा भएको एउटा कार्यक्रममा आफू विरूद्धको हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भएको छ। जाँच प्रभावकारी नहुँदा भन्सारमै पुग्छ विषादी, शीर्षकमा भित्रीपन्नामा खबर छ भने बढ़्यो जीवन र निर्जीवन बीमा कम्पनीको नाफा, शीर्षकमा खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। ठूलो वर्षाले 1,000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएका छन्। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनुका साथै विद्युत आपूर्ति पनि अवरूद्ध भएको छ। मौसमविदहरूले पहिलो पटक उच्च तहको ठूलो वर्षाको चेतावनी समेत दिएका छन्। यो विगत 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ। युक्रेनले रूसमा यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गवर्नरका अनुसार रूसी राजधानीतर्फ मात्रै 600 ड्रोनहरू प्रहार गरिएका थिए। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागमा घोषणा गर्ने दावी गर्नुभएको छ। एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा हुने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाईपछि विश्व राजनीतिमा तरंग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ परिवर्तनको संकेत गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसलाई इरानले ट्रम्पको भनाईलाई अस्वीकार गर्दै धम्कीबाट नडराउने र रणनीतिक जलमार्ग आफ्नो नियन्त्रण तथा अधिकारमै रहने समेत स्पष्ट पारेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल एफईएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीका रशिला महर्जनले 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको शीर्ष 8 वरियताको उपाधि रक्षा गर्नुभएको छ। पुरूषतर्फ हिजो भएको फाइनलमा प्रिन्सले एफईएफकै क्षितिज खनालमाथि 21-15 र 21-7 जीत निकाल्नुभयो। प्रिन्सले लीगमा हारेको बदला समेत लिनुभएको छ। महिलातर्फ आर्मी क्लबकी रशिलाले पुलिसकी श्रेष्ठना श्रीपालीलाई 21-12 र 21-13 सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गर्नुभएको हो। अल इण्डिया चेस फेडरेशन एआईसीएफको आयोजनामा सेप्टेम्बर 17 26 तारीकसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाड़ी एआईएम अभिक शाह र दानिशापुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पीपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। काठमाण्डुमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 23 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मंचले 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट 9 विधामध्ये पीपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलका पूजा राणा, कराते खेलाड़ी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ठाट पर्नु भएको छ।
1: सामुदायिक वनभित्रको सुशासनका लागि गरिएका अभ्यास र सरकारको परीक्षण अभियानले पार्ने प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब सामुदायिक वनको अडिट सरकारले गर्दाको विरोधको कुरा। पछिल्लो समयमा केही सामुदायिक वनमा सरकारले नै गरेको अडिटका बारेमा फेकोफोनका अध्यक्ष ठाकुर भण्डारीसँग हामीले कुराकानी गरेका छौं।
7: 2057 सालमा सरकारले सामुदायिक वनबाट 40% कर लिने निर्णय गर्यो। हामीले देशभरि आन्दोलन गर्यौं र हामीले सर्वोच्चमा मुद्दा हाल्यौं। सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ 59 सालमा सामुदायिक वनबाट 40% कर लिन नपाउने, तराईमा त्यति बेलासम्म सामुदायिक वन हस्तान्तरण भएको थिएन, तराईका सामुदायिक वनमा हस्तान्तरण गर्नु भनेर आदेश गर्नुभयो, त्यसका आधारमा त्यो 40% खारेज भएको थियो। त्यसै गरी हामीले दीर्घकालीन रूपमा अब कसरी हुन्छ त्यो ढंगले पनि हामी कानूनविदहरूसँग छलफल गर्दैछौ, अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारीमा छौं।
0: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गर्यो भनेर खबरहरू केही दिनदेखि आइरहेका छ, यो चाहिँ कस्तो खालको?
7: अनौपचारिक रूपमै मीडियामा आइसकेपछि मैले केही साथीहरूसँग कुरा गरे, सरकारले जुन ढंगले अडिट गर्ने कुरा गरेको छ आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन, त्यो गलत हो। उहाँहरूले चाहिँ अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउन खोज्नु भएको छ र जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो।
0: सामुदायिक वनमा चाहिँ के हो
7: भएको के हो भने सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ। सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला सोसाइटी संगठित संस्था हो, त्यसकारण चाहिँ सामुदायिक वनले आफै अडिटर ल्याउँछ, सामुदायिक वनको अडिट हुन्छ, तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन। अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ, त्यसकारण हामीले उहाँहरूलाई भनेका छौं तपाईँहरूले यो हौवा नफिजाउनुहोस्। एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा कार्ड फाल्दाखेरि उहाँहरू असफल हुनुभएको छ। अहिले पनि सामुदायिक वनमा जुन खालको मिडियाबाजी गर्नु भएको छ, हामीले अडिट गर्यौं पहिलो पटक अडिट गर्यौं भन्ने कुरा यो निराधार गलत कुरा हो। यस्तो प्रचारबाजी गरेर सामुदायिक वनलाई एकदमै गुमराहमा पार्न, अन्धकारमा कुहिरामा अलमा ल्याउन पाइँदैन, त्यसकारण चाहिँ सामुदायिक वनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन हामीले भनेका छौँ र यसलाई हामीले अहिले आन्तरिक रूपमै संवादमा छौँ।
0: यो अहिले त्यो अडिट भइराखेको चाहिँ कुन कुन जिल्ला कहाँ?
7: अहिले अर्घाखाँचीमा, विशेष गरेर अर्घाखाँचीमा त्यो अडिट भएको कुराहरू न्यूजमा आइरहेछ।
0: तपाईँहरूलाई थाहा थिएन यो?
7: उहाँहरूले त आफ्नो ढंगले उहाँहरूको
0: जिल्ला त्यहीँको डिभिजन वनको तर्फबाट
7: त्यहाँ दक्षिणका केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारी अडिट गर्यौं भनेर भन्नुभयो। अब त्यहाँ कस्तो थियो भन्दा कतिपय केसमा चाहिँ अब धेरै काठ काटिएका आदि इत्यादि कुराहरूमा चाहिँ अब ती केही केही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले खोल्नुभएको होला, त्यो आफ्नो ठाउँमा छ। तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा हो, तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन।
0: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो, 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा, जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित।
0: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेकोमा फेकोफनको विरोध।
1: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्, आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिने, 15 बुधे माग पूरा नगरेको म्यान पावर व्यवसायको आरोप।
0: जापानमा 60 वर्ष यताकै ठूलो वर्षा, 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 भन्दा बढ़ी ड्रोन आक्रमण।
1: र लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि। प्रिन्स र रसिलालाई जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो राजनीतिक परिवेश र चुनाव, जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बढ़ी भोट जितेको छ, बढ़ी सीट जितेर संसदमा त्यस अनुसारको उपस्थिति जनाएको छ। तर कतिपय अवस्थामा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा पनि फरक विचार राख्नेहरूलाई त्यहाँ पेल्न खोजेका विभिन्न खबर र टीका टिप्पणी पनि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्। यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ, जहाँ केही शंखे किरा र शंखे किराका प्रजाति जस्ता देखिने दुईवटा समूह छ। एकतर्फ अलि धेरै संख्या छ भने एकातर्फ भने एउटा मात्रै छ, जहाँ शंखे किरा बिग्रिएर अलि फरक ढंगबाट फरक रूप फरक प्रकृति जस्तो त्यहाँ देखिन्छ। जहाँ धेरै संख्यामा शंखे किरा जस्ता देखिनेछन् त्यही भित्रबाट एउटा ठूलो आवाज आउँदैछ, माथि यस्तो लेखिएको छ, यो हामी भन्दा फरक छ, यसलाई ठोक।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा सर्पको सुरक्षा र उद्धारका लागि पछिल्लो समयमा भइरहेका काम कारवाही र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा हामीसँग कुराकानीका लागि सेभ द लाइभ्सका अध्यक्ष तथा आईयूसीएनका सदस्य कमल देवकोटा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: विपद व्यवस्थापन प्राधिकरणको तथ्याङ्क हेर्ने हो भने चार महिनामा 54 जनाको सर्पको टोकाइबाट मृत्यु भयो भन्ने छ। तथ्याङ्क संकलन गरेर राख्न थालेर धेरै भयो अथवा सर्पले टोक्ने क्रम नै बढेको तिमीबाट गाडीबाट?
1: हजुर, अब यस्तो छ, यसमा अहिले यो चार महिनाको तथ्याङ्क भयो, तर एउटा पुरानो रेकर्ड डब्ल्यूएचओले गरेको 1987 तथ्याङ्क हेर्ने हो भने नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षमा सर्पले डस्ने गर्छ, त्यो मध्ये 1,000 जनाको मृत्यु हुने गर्छ भन्ने पुरानो तथ्याङ्क छ। त्यसले गर्दाखेरि अब वर्षभरिमा भनौँ न अन्य कुनै सरले भने चाहिँ विपद अथवा अन्य कुनै वाइल्ड लाइफ जनावरले टोक्ने के अरे हुने मृत्युभन्दा सर्पले टोकेर हुने मृत्यु चाहिँ एकदमै धेरै नै छ।
0: अब यो अहिलेको अवस्था संख्यात्मक रूपमा अथवा घटनाको हिसाबले पहिलेको तुलनामा अहिले घटेको हो कि अथवा अहिले पनि उत्तिकै उस्तै तरिकाले चाहिँ टोकिरहेका छ, मान्छेहरूको मृत्यु भइरहेका छ?
1: अब यस्तो छ, यसमा वैज्ञानिक रूपमा अध्ययन अनुसन्धान गरेको आधारमा भन्ने हो भने अब पहिले जुन अघि मैले डब्ल्यूएचओको तथ्याङ्क भने त्यसमा पनि बढेको हुन सक्ने भनेर अहिले पछिल्लो चरण 2022 चाहिँ हाम्रो पूर्वतिरको धरान विवेकएचएसको डाक्टरहरूको टिमले गरेको एउटा अनुसन्धानले के देखाएको छ भन्दा त्यो जुन 1,000 जनाको मृत्यु भनिएको छ त्यो हस्पिटलको रेकर्डमा चढेको मृत्यु मात्र हो। जस्तो अहिले नेपालमा हेर्ने हो भने कतिपय बिरामीहरू अस्पतालसम्म पुग्न पाउँदैनन्, कतिपय धामी झाँक्रीकोमा जाँदाखेरि त्यही मृत्यु हुने हुन्छ, कहिलेकाहीँ अब एउटा अस्पतालबाट अर्कोमा रिफर गर्दा बाटोमै मृत्यु हुन्छ। अझ यो सबैलाई जोडेर हेर्ने हो भने त त्यो तथ्याङ्क अझ 1,000 भन्दा पनि माथि गएको चाहिँ देखाएको छ।
0: अब यो सर्पले टोक्ने मौसमको अनुसार हो कि अथवा के आधारमा अहिलेको यसको जोखिम कम बढी हुने भन्ने हुन्छ नेपालको सन्दर्भमा?
1: हजुर, नेपालको सन्दर्भमा हेर्ने हो भने अब यो जुन जुलाई अगस्त सेप्टेम्बर भनिन्छ भनेको अब लगभग यही असार साउन भदौ असोज यो चार महिना चाहिँ सर्पको टोकाइ एकदमै अत्यन्त हुने र अब टोकाइ अत्यन्त भइसकेपछि अब मृत्यु दर पनि त्यही अनुसार थोरै बढ्ने गरेको चाहिँ देखिन्छ। जाडो महिनाको तुलनामा भन्दा अहिले गर्मी महिना र बर्खाको सिजनमा चाहिँ सर्पको टोकाइ र यसबाट हुने मृत्यु चाहिँ अझ बढेको देखिएको छ।
0: यसमा भौगोलिक हिसाबले अथवा यो सर्पको बासस्थानको हिसाबले हिमाल पहाड़ तराई मध्ये अलि बढ़ी जोखिम हामीले अहिले सुन्दै आइराखेको तराई अलि बढ़ी भन्ने छ, पहाड़ र हिमालको अवस्था त्यो तुलना गर्दा कस्तो पाइन्छ?
1: यस्तो छ, अब सर्प पाइने हिसाबको तरिकाले हेर्ने हो भने त तराईमा का साथसाथै पहाड़ र हिमालमा पनि अत्यन्तै विषालु सर्पहरू पाइने गरेको छ, तर तुलनात्मक रूपमा यसले जुन टोक्ने छ टोकाई र त्यसको मृत्यु दर हेर्ने भने तराईका भनौँ न पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण जिल्लाहरूलाई नै एउटा सर्पदंशबाट अति नै प्रभावित जिल्ला भनेर ईडीसीडी इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्यसलाई चाहिँ तोकेको छ, जुन चाहिँ तराईको पूरै जिल्लाहरू सर्पदंशबाट अत्यन्तै प्रभावित छन्। त्यसो हुनुमा एउटा कारण भनेको अब खेतीपातीको हिसाबले पनि तराईमा पहाड़ हिमालको भन्दा अलि बढ़ी हुने हुँदा त्यो सिजनमा अब खेतीपातीको क्रममा घाँस दाउराको क्रममा विभिन्न क्रममा चाहिँ टोकाई हुने गरेको पाइएको छ।
0: अब यदि सर्पले कतिपय सर्पले टोकेको थाहा हुने देखिने, कतिपयले टोकेको नदेखिने अथवा नथाहा हुने पनि कतिपय अवस्थामा हामीले खबरहरू सुन्छौं, यो कस्तो हो?
1: हजुर, अब यसमा चाहिँ त्यसको लागि चाहिँ अलिकति सर्पमै छिर्नुपर्ने हुन्छ, त्यसकारणमा पहिला नेपालमा पाइने सर्पहरू त्यसमा पनि अलिकति फोकस विषालुलाई गरे। नेपालमा विशेष गरेर विषालु सर्पहरू भनेको चाहिँ कोब्रा, करेत अनि केही भाइपरका प्रजातिहरू भनेर मान्ने गरिन्छ है। अब यहाँहरूलाई म एउटा फोटो छ, यो फोटोबाट नै देखाउन चाहे। जस्तो विषालु सर्पको केसमा चाहिँ यो हामीले तराईमा पाइने, अघि सरले सोध्नुभयो चाहिँ भौगोलिक हिसाबले पनि केही फरक छ, यो तराईमा पाइने कोब्रा जसलाई हामी कमन कोब्रा भन्छौं, यो चाहिँ यसले जब हुड फैलाउँछ यस्तो गर्दाखेरि अगाडि
0: टाउको उठाउँदाखेरि
1: हजुर चस्मा लगाए जस्तो देखिने हुँदा यसलाई स्पेक्टेकल कोब्रा पनि भनिन्छ। त्यस्तै अर्को पहाड़तिर विशेष पाइने कोब्रा जुन चाहिँ चन्द्रनाग भनिन्छ, पछाडिपट्टि यसले टाउको उठाउँदा पछाडिपट्टि एउटा गोलो ओ आकारको सेप देखिने हुँदाखेरि यसलाई चन्द्रमा जस्तो देखिने हुँदाखेरि चाहिँ चन्द्रनाग भनिन्छ।
0: भनेको पहाड़को पनि गोमन नै हो, तराईको पनि गोमन नै हो।
1: हजुर, विषालुको हिसाबले उत्तिकै छन्, दुवैले डसेर मान्छेको ज्यानै जान सक्छ। त्यस कारणले गर्दा अब पहाड़तिर हिमालतिर विषालु सर्प पाइन्न टोकाई कम हुन्छ भन्ने कुरामा चाहिँ अलिकति वैज्ञानिक आधार छैन भनौँ न
0: भनेको यो गोमन चाहिँ पहाड़ र तराईमा सँगसँगै हुन थालेको हो कि अथवा तराईमा अलि पहिलेदेखि पहाड़मा विस्तारै उक्लिएको भनेर भन्नु मिल्छ
1: अहिले पछिल्लो चरणमा धेरैले के भन्नुहुन्छ भन्दा तराईको तापक्रम बढ़ेर गयो अथवा केही भनौँ न यो काठहरू आउँदाखेरि तराईबाट आउँदाखेरि भने त्यो केही हदसम्म तराईबाट आउँदा होइन काठदाउरा ल्याउँदाखेरि ठूल्ठूलो मुढाहरूमा केही आउने त्यो फरक कुरा भयो तर यिनीहरूको रहिथाने वासस्थान जुन यिनीहरूको हेबिट्याट भनिन्छ त्यसको आधारमा हेर्ने हो भने पहाड़ हिमालसम्म पनि सर्पहरू जस्तो एउटा यहाँ हिमालयन करेत भन्ने छ है अब यो हिमालयन करेत भनेको हजुरको विशेष गरेर हिमालमै पाइने करेत भनेर चिनिन्छ हामीले हेर्छौं एक दुई तीन चार पाँच छ प्रजातिका करेत त्यसमध्ये यहाँ हिमालयन करेत देखेछौं जुन यो हिमालमै पाइने हो भनेपछि यो पहिलेदेखि नै पाइएको अहिले तराईको गर्मी बढेर माथि गएका होइनन् र यो हिमालयन करेत भन्ने सर्प फेरि तराईमा पाइएको छैन त्यसले गर्दा भौगोलिक अवस्था अनुसार यिनीहरू कुनै पहाड़मा पाइन्छन् कुनै तराईमा र कुनै चाहिँ अब भनौँ न हिमालयन रिजनमा छन् अब जस्तो मैले छोटकरीमा भन्दा यो कोब्राको भए किङ कोब्रा पनि छ हुन चाहिँ यो खासमा कोब्रा समूहभित्र पर्ने होइन तर अब कोब्राको जस्तै अब हुड फैलाउने बानी बेहोरा देखाउने हुँदा किङ कोब्रा पनि अहिले हामीले गाउँघरमा बुझ्नलाई चाहिँ तीन थरीका कोब्रा भनेर बुझ्छौं
0: एउटा चाहिँ पहाड़मा पाइन्छ बाँकी दुईवटा चाहिँ
1: होइन किङ कोब्रा पनि अहिले यो काठमाडौँ पोखरा लगायत पहाड़ी भेगहरूमा अहिले होइन पहिलेदेखि नै पाइने गरेको छ यो लगभग नेपालमा 2500 मिटरको हाइटसम्ममा पाइएको रेकर्ड छ
0: अब तपाईँहरूले त सर्पको सुरक्षाको विषय पनि जोड़तोड़का साथ उठाएको भएर तराईमा पाइने यो गोमन सर्प र पहाड़मा जुन भेटिराखेको गोमन सर्प अथवा यो किङ कोब्राको सन्दर्भ तपाईँले उठाउनु भयो उनीहरूको लागि वासस्थानको हिसाबले असुरक्षा अलि बढ़ी कहाँ छ सर्पको लागि
1: सर्पले जंगल छोडेर अब मानव बस्ती छिर्ने बित्तिकै एक नम्बरको असुरक्षा त सबभन्दा पहिले त्यही भइहाल्यो किनभने अझै पनि केही केही ठाउँमा जहाँ सोसियल मीडियाको प्रभाव अलिकति पोजिटिभ वेमा गएको छ त्यहाँ चाहिँ मान्छेले सर्प मार्नु हुँदैन भनेर कहिले वन कार्यालय कहिले नगरपालिका खबर गर्ने कहिले त्यहाँको लोकल रेस्क्युरहरूलाई खबर गर्ने चलन त बढ्दो छ तर अझै पनि धेरै ठाउँहरूमा सर्पदेखि अब मारिहाल्ने क्रम त्यो यथावत नै छ त्यसले गर्दाखेरि सर्प चाहिँ आफ्नो जंगल छोडेर बाहिर आउने बित्तिकै यिनीहरू असुरक्षित भइहाल्छन्
0: जंगलबाट बस्तीतिर पस्नुपर्ने केही अध्ययनहरू भएको छ किन पसिराखेका छ भने यो स्वाभाविक हो कि अथवा अस्वाभाविक हो
1: हजुर अब यो किङ कोब्राको हामीले केही समय अगाडि नेपालभरिमा भेटिएका किङ कोब्राहरूको अध्ययन गर्दा त्यो अध्ययनमा यसको वासस्थानको पनि अध्ययन गर्दा के देखाएको छ भन्दा यसको वासस्थान हामीले 30 वर्षको डाटा के लगाएका थियौं सन् 1990 2020 त्यसमा के देखिएको छ प्रश्नसँग भन्दा पहिले 1990 जुन घना जंगल भएको ठाउँ विस्तारै त्यो खेतीपाती भएको एरियामा चेन्ज भएको छ र त्यो खेतीपाती फेरि विस्तारै प्लटिङ हुँदै मानव बस्तीमा परिणत भएको छ त्यसले गर्दाखेरि यिनीहरूको वासस्थान नासिनु नै एक नम्बर अर्को चाहिँ वासस्थान नासिँदै जाँदा यिनीहरूको आफ्नो खानेकुराहरू भनौँ न जस्तो अब यिनीहरूले खाने किरा फटेङ्ग्रा मुसा छेपारो भ्यागुता लगायत विभिन्न चीजहरूको पनि कहिलेकाहीँ यिनीहरू बस्ने ठाउँमा कम भइदिँदाखेरि त्यसको आहार खोज्नलाई जस्तो करेतहरू प्राय जसो रातिमा होइन आफ्नो आहार खोज्न आउँदाखेरि रातिमा आएर टोक्ने गरेको पाइन्छ त्यसले गर्दा एउटा त वासस्थान नासियो एउटा आहार यी विभिन्न कुराहरूले असर गरेर यिनीहरू मानव बस्तीमा छिर्छन्
0: अहिले अरू सर्प पनि तपाईँले जुन यो सूची छ त्यसबारे पनि अलिकति व्याख्या गर्नुहुन्छ
1: यो कोब्रा भए करेतको चाहिँ नेपालमा 1, 2, 3, 4, 5, 6 प्रजातिका करेत पाइन्छन्
0: यो पनि हिमाल पहाड तराई
1: छन् त्यसमा विशेष गरेर तराईमा एकदमै धेरै ज्यान लाने भनेको हामीले यो कमन करेत चुरे करेत घोड करेत घोडगराइज विभिन्न नाम छन् यिनीहरूको त्यो हो है अनि जस्तो यिनीहरू सबै विषालुको हिसाबले उत्तिकै विषालु छन् र यिनीहरूले टोकेमा ज्यान जाने सम्भावना बेसी नै छ अझ भन्नुपर्दा रातिमा हुने करिब 80% टोकाई करेतको हुने गर्छ र अब प्रकारमा पनि जाँदाखेरि जस्तो कोब्राले टोक्दाखेरि मान्छेको अब शरीरमा जहाँ टोकेको छ टोकेको अङ्गमा अलिकति घाउ देखिने सुन्निने ब्लड आउने लक्षणहरू चाँडो देखिने हुन्छ त्यसले गर्दा मान्छेहरू आत्तिएर थाहा पाउँछन् र हस्पिटल पनि चाँडो पुग्छन् उपचार पनि समयमा पाएर निको हुने हुन्छ तर करेतको केसमा के हुन्छ भन्दा यो रातिमा आएर टोक्ने हो यिनीहरूको दाँत फ्याङ्स भन्छौ हामी दुईटा विषालु विषदन्त एकदमै मसिनो हुने हुँदाखेरि यिनीहरूले टोकेको हत्तपत्त बिरामीले पनि थाहा पाउँदैन अनि त्यहाँबाट एकदम धेरै ब्लड बग्ने घाउ हुने पनि हुँदैन सुन्निने त्यस्तो केही पनि देखिँदैन त्यसले गर्दा एक त दुख्दैन अनि त्यसपछि आएर अरू लक्षण पनि तुरुन्तै नदेखिने हुँदा मान्छेले टोकेकै थाहा पाउँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, अनि बिहान पख थाहा पाउँदा बल्ल अलिकति विषले च्यापिसकेको अवस्थामा थाहा हुँदा अनि हस्पिटल जाँदा अब कतिको उपचार भएर रिकभर पनि भएको छ। बच्चाहरूको केसमा चाहिँ रातिमा टोकेर करतले छ भने अलिकति रिस्की मानिन्छ, गाह्रो हुन्छ, यो करतको भयो। त्यस्तै अर्को एउटा कोरल स्नेक छ, अब वैज्ञानिक हिसाबले हाम्रो मेडिकलले भनौँ यसले टोकेर बिरामी हस्पिटलमा पुगेर मरिसकेको रेकर्डहरू छैन, यो अलि रेयरमा पर्छ। यो सबै यहाँसम्मका सर्पहरूले टोकेक्ने भनेको न्युरोटक्सिक विष भन्छौ हामीले, जुन चाहिँ ब्रेनलाई असर गर्ने, दिमाग नर्भस सिस्टमलाई कमजोर बनाइदिने त्यस्तो विष बोकेको हुन्छ। अब यो एउटा रसेल्स भाइपर छ है, रसेल्स भाइपर भनेको चाहिँ हेर्दा अजिङ्गर जस्तै देखिन्छ, र यो अजिङ्गर जस्तो देखिए पनि अजिङ्गर होइन। यिनीहरूदेखि लिएर यो हरियो जुन हरियो देख्छौँ हामीले ग्रीन पिट भाइपरका समूह, त्यस्तै माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर, जुन हिमालमा पहाड़मा पाइने सर्प, यी सबै भाइपरहरूले भनेको विशेष गरेर रगतलाई असर गर्छन्, र त्यो
0: कम विषालु तर रगतमा असर पुर्याउने।
1: रसेल्स भाइपरले टोकेर त ज्यानै जान पनि सक्यो एकदमै है, अझै बढी रिस्की भयो। अनि अरू ग्रीन पिट भाइपर र माउन्टेन पिट भाइपर तुलनात्मक रूपमा यिनीहरूको विषले कम असर गर्छ, तर त्यति भन्दै गर्दा पनि जस्तो माउन्टेन पिट भाइपरहरूले टोकेर इवन कहिलेकाहीँ रेयर केसमा ग्रीन पिट भाइपरले टोकेर पनि उपचार अथवा प्राथमिक उपचारमा तलमाथि भइदिँदा ज्यान जान सक्ने सम्भावना चाहिँ रहन्छ। त्यसकारण
0: करेक्ट सर्प चाहिँ तपाईँले रातिमा अलि बढी निस्कने भन्नुभयो, त्यो चाहिँ अलि बढीमा रातिमा सक्रिय हुनुपर्ने कारण चाहिँ के हो?
1: यस्तो छ, सर्पको
0: प्राय सबै सर्प नै राति दिउँछ जुन बेला पनि जान सक्छ, निस्कन सक्छ।
1: एक हिसाबले जुन जस्तो म सामान्य इक्जाम्पल दिन्छु, हामी मानिसहरू भनेको सामान्यतया दिनभरि काम गर्ने, राति थकाइ मार्ने भनेको दिउँसोमा एक्टिभ हुने जसलाई हामी डायुर्नल प्राणी भनिन्छ, रातिमा एक्टिभ हुने नक्चर्नल। त्यस्तै उल्लुलाई हेरौँ, अब उल्लुहरू भनेको प्राय जसो राति जाग्ने हुन्छ होइन, उनीहरू रातिमा एक्टिभ हुन्छन्। त्यस्तै सर्पको पनि विभिन्न थरीका सर्प छन्, कोही दिउँसोमा अझ बढी एक्टिभ हुने, रातिमा अलिकति रेस्ट गर्ने हुन्छ भने, कोही दिनभरि रेस्ट गर्ने, रातिमा सक्रिय हुने हुन्छ। त्यो क्रममा गोमनहरूलाई हेर्ने हो भने बिहान साँझको टाइममा एकदमै एक्टिभ भएको देखिन्छ, अनि करेतहरू चाहिँ रातिमा, अनि रातिमा चाहिँ विशेष गरेर गाउँघरमा भुइँमै एउटा सानो गुन्द्रो दिच्छाएर भुइँमै झुल नटाङ्गी सुत्ने चलन बढ्दो छ गर्मीले गर्दा। त्यसो गर्दाखेरि करेतको टोकाई हुने सम्भावना एकदमै धेरै हुन्छ। अब साउथ एसियामा भएको रिसर्चमा नेपालको धरान हस्पिटलमै विवेक एचएसको टिमको डाक्टरहरूले गर्नुभएको अध्ययनले के देखाएको छ भन्दा, पलङमा एकचोटि पहिला बिस्तारा मिलाउनु अगाडि राम्ररी टकटकाएर अनि झुल लगाएर झुल चारैतिरबाट टाँगेर सुत्नाले त्यो वर्षमा टोकाई चाहिँ हस्पिटलमै आउने टोकाई एकदमै कम भएको छ, र मृत्युदरमा पनि कमी आएको देखिएकोले झुल चाहिँ करतको टोकाईबाट बस्ने एउटा राम्रो माध्यम प्रिभेन्सनकोमा पनि पर्छ त्यो।
0: अनि हामीले अहिले नेपालमा कति सर्प छन् र विषालु कति छन्, अविषालु कति छन् भन्ने त्यस्तो केही पछिल्लो तथ्य तथ्याङ्क छ कि छैन?
1: नेपालमा अब ओभरअल हेर्ने हो भने लगभग 85 प्रजातिका सर्पहरू पुगिसकेका छन्, बढ्दो छ अझ यो क्रम, अब आइडेन्टिफाई हुँदैछन् गर्दाखेरि 85 पुगेर 90 हारारी भन्छौं हामी। त्यसमध्ये विषालु भनेको अहिले यो मैले पोस्टर देखाएका यी करिब 20 प्रजातिका सर्प मात्रै विषालु हुन्। अब तर के लाग्छ भन्दा हामीलाई अलिअलि टाउको उठाइदियो भने सबै सर्प गोमन, अलिअलि छिर्के मिर्के देखिने बित्तिकै सबै सर्प करेत जस्तो लाग्छ, र हामीलाई गाउँघरबाट फोन आउँदा, उद्धारका फोन आउँदा पनि सर यो गोमन नै हो, सर यो करेत नै हो भनेर अब यकिनका साथ भन्नुहुन्छ। पछि फोटो भिडियो केही छ भने पठाउनुहोस् भन्दा हामीले हेर्दा चाहिँ अब करेतसँग झुकिने थुप्रै सर्प जस्तो उल्फ स्नेक र करेत हेर्दा ठ्याक्कै उस्तै देखिन्छ है, छुट्याउन अलिक गाह्रै पर्छ सामान्य अवस्थामा, त्यसको लागि अलिकति अनुभव चाहिन्छ, अनि त्यो उस्तै देखिन्छ। अब कोब्रा र धामिन सर्पहरू उस्तै उस्तै देखिन सक्छन्, त्यसले गर्दाखेरि यो छुट्याउनलाई चाहिँ अलिकति गाह्रो छ, तर सर्पमा अब अलिकति रुचि राख्यो, अध्ययन गर्यो अथवा सर्पमा काम गर्ने मान्छेको संगत गरियो भने यी चिजहरू छुट्याउन सकिन्छ।
0: नेपालमा यो सर्पको प्रजाति बढ्नु र घट्नुमा जस्तो बढ्नु पर्यो भने यो नेपाली उत्पत्ति भएर बढ्ने खालको हो कि अथवा छिमेकबाट प्रवेश गरेर संख्या बढ्ने घट्ने हुन्छ, कस्तो हुन्छ?
1: यस्तो छ, यो सर्पहरूको एरिया अलि सानो हुन्छ है, अरू ठूल्ठूलो जस्तो हामीले सुन्छौं बाघ अथवा हात्ती गैंडाहरू कहिले इण्डिया पुगे उताको जंगलबाट यता आए भन्छौं, अब यिनीहरूको केसमा चाहिँ यिनीहरूको टेरिटोरी एकदमै सानो हुन्छ। अब हामीले त अझ के भन्ने गर्छ भन्दा वैज्ञानिक रूपमा यदि तपाईँको घर वरपर उद्धार गरिएको सर्प छ भने त्यसलाई पर अर्को जिल्लामा लगेर नछोड्नु, आफूले उद्धार गरेको ठाउँकै 2-3 किलोमिटर भित्रको जंगल सम्भव भएसम्म त्यहाँ छोड्नु। अब फर इक्जाम्पल काठमाडौँ जस्तो ठाउँमा त 2-3 किलोमिटरमा त सम्भवै छैन, त्यो भइसकेपछि जहाँनिर उद्धार गरिन्छ त्योबाट नजिक पर्ने जंगलमा लगेर छोड्नु भन्ने गरिन्छ। त्यो एरिया सानो भएको हुँदाखेरि अब एकदमै टाढा टाढा ट्राभल गर्ने चाहिँ हुँदैन। अब संख्या बढ्ने भनेको चाहिँ अब अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरू बढ्दै हुनुहुन्छ अहिले सर्पमा रुचि लिएर अध्ययन अनुसन्धानकर्ता बढेको हुनाले कहिलेकाहीँ उद्धारकर्ताहरूले पनि काम गर्दै जाँदा रेस्क्यू आउँदाखेरि नयाँ खालको देखिने हुँदाखेरि अब संख्या बिस्तारै एक एक गर्दै थपिँदै जाने हो त्यो चाहिँ अध्ययन अनुसन्धान हुँदा बढ्दै गएका हुन्
0: त्यसो भए सर्पबाट यो टोकाईबाट बच्नको लागि हामीले त्यो चाल्नुपर्ने कदमहरू त्यो चरण चरणमा हुन्छ कि अथवा कस्तो के कुरामा ख्याल गर्नु पर्यो यसबाट बच्न
1: हजुर सर्पबाट बच्नलाई सामान्यतया हामीले सरसफाईकै कुरामा ध्यान दिने हो अब सर्पहरू खासमा अलिकति उनीहरूलाई फेभरेबल इन्भाइरोमेन्ट भन्छौं जस्तो झाडीहरू ढुङ्गाको चाङहरू अथवा भनौँ न कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसन जस्तो मानेर आएर लुक्ने गर्छ त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो त्यस्तै अब आफूले नै सावधानी अप्नाउनु पर्यो सुत्दाखेरि झुल लगाउनु पर्यो रातिमा बाहिर अब कतिपय अवस्थामा एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानुपर्दा टर्च बोक्नु पर्यो है अनि हेर्नु पर्यो केयरफुल हुनु पर्यो त्यस्तै अब जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ त्यो टक्टकाएर लगाउनु पर्यो यी सबै भनेको सर्प लुक्न सक्ने वातावरणलाई चाहिँ आफूले केयरफुल भएर हेर्नु पर्यो त्यही नै हो सर्पबाट बस्ने उपाय
0: अनि कतिपयले यो कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ अनि त्यसमा कतिको सत्यता
1: त्यस्तो छ वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन जस्तो अब कतिपयले कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन त्यो अलिकति रिक्सतिर गयो अब गाउँघरतिर अब तराईमा घरको घरहरू रहेछ त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिक्स भयो त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो फेरि एसिड हो सर्पको लागि त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो
0: हामीले गत साल हुन सक्छ यो कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं झोलभित्र सर्प पसेर त्यही टोक्यो पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो त्यो घटना होइन अब झुल लगाउने भन्छौं फेरि झुल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के सावधानी अप्नायो भने सर्पको टोकाईबाट बच्न सकिने भयो
1: हो त्यही भएर मैले अघि सुरुमै त्यसमा अर्को पनि जोडेको थिएँ झुल लगाउन अगाडि बिस्ताराहरू राम्ररी चेक गर्नु पर्यो टकटकाउनु पर्यो अब सरले भने चाहिँ मैले पनि थाहा पाएको थुप्रै घटनाहरू छन् झुल त लगाएको छ तर टोक्यो भन्दा झुल लगाउनुभन्दा अगाडि नै सिरानी मुनि गएर करेत सर्पहरू लुकिसकेको हुँदो रहेछ त्यो अवस्था पनि भयो पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै त्यो चेक गर्नु पर्यो त्यही भएर सावधानीपूर्वक चेक गर्ने सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ अन्यथा चाहिँ झुल मात्र लगाउँदैमा सर्प पहिल्यै रहेछ अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिस्क त फेरि सधैँ रहन्छ
0: अब तराई मधेसको समस्या के भने गर्मीको बेलामा बाक्लो बाक्लो लुगा लगाउने अथवा बिछ्याउँदाखेरि पनि त्यो गाह्रो हुने स्थिति हुन्छ अत्यन्त पातलो पातलो कपडाहरू बिछ्याएर त्यसमा सुत्नुपर्ने अवस्था तराई मधेसमा छ अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले थाम्दैन पनि होइन अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला
1: यस्तो छ अब त्यही त सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ सरले भने चाहिँ अब त्यसको अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन् त्यो हुनु पर्यो है अनि अब सरले भने चाहिँ कतिपय अवस्थामा थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु ठुल्ठूलो बुट लगाउनु भन्छौं तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुनसक्छ अब ती भन्दा भन्दै पनि कहिलेकाहीँ पुर्याउन गाह्रो हुने चीजहरू भए अब काट्दाखेरि पनि अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन् त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा
0: अनि सर्पको बारेमा अहिले विभिन्न भ्रमहरू पनि हाम्रो समाजमा छ जस्तो कि सर्पले टोकेपछि मानिसहरूले सबभन्दा सामान्य गल्तीहरू दोहोऱ्याइराखेको हामी देख्छौं जस्तो टोकेको ठाउँमा बाँध्ने अथवा काट्ने विष चुस्ने झार्ने भनेर त्यो एक प्रकारको थारू समुदायमा त त्यो छ भनेर हामीले देखेको पनि हो होइन यस्तो खालको अध कुनै कुनै ठाउँमा जडीबुटी लगायो भने चाहिँ ठिक हुन्छ भन्ने खालको यो चाहिँ के कारणले गलत छ
1: अब यसमा के छ भन्दा यो पहिलेदेखि नै चलन चल्तीमा चल्दै चल्दै चल्दै रे हुँदै आएको कुराले गर्दा हो खासमा अब यसलाई अझै चिरफार गर्ने हो भने अघिको कुरामा म थोरै रिपिट गर्छु विश्वमा अहिले 4,000 प्रजातिभन्दा बढी पुगिसकेछन् 4,200 प्रजातिका सर्पहरू भेटिन्छन् त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन् जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करेत नै हो भन्ने हुन्छ एक नम्बरमा अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन सर्प अविषालु हुन्छ गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने हेराउने अथवा चुस्ने के लगाउने सरले भने चाहिँ ढुङ्गा लगाउनेदेखि लिएर जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन त्यसैले निको भएको देखिने हो अब आयो कुरा फेरि विषालुमा कहिलेकाहीँ विषालु सर्पले टोक्दा नै यी मैले अहिले फोटो देखाएका गोमन करेत भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ यो भनेको सर्पले टोक्न त टोक्यो यो दुईटा दाँतले चाहिँ डस्यो तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौं यो ड्राई बाइट भएको अवस्थामा पनि बिरामीलाई केही पनि हुँदैन भनेको एन्टिभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गर्छ भने निको भएको जस्तो देखिनुभयो होइन गोमनले नै टोकेर ल्याएको होइन करतले नै टोकेर ल्याएको निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो अब ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन् जुनसुकै फुकाउने ठाउँमा जाउँ कोही न कोही मरेको भेटिन्छ त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो विष गएकै अवस्था छ भने आजसम्म एन्टिभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने त्यसले गर्दा गाउँघरमा जति पनि यी अप्नाइएका छन् यो एकदमै मान्दै आएका कुराहरू मात्र हुन् त्यसको वैज्ञानिक आधार केही छैन हिजो अस्ति मात्रै मैले यता सायद दाङतिरको हो कि एकदमै एकजना महिलाले समात्नु भएको छ र अर्को
0: एकजना
1: पुरुष हो उफ्रिँदै चुसिराखेको यस्ता घटनाहरू पनि देखिएका छन् अब यदि त्यो अविषालु रहेछ भने त त्यो चुसेर निको भएको जस्तो देखिने भयो तर जब विषालु रहेछ र शरीरभित्र विष गएकै छ भने त्यो भनेको समय लस गरेर हस्पिटल अन्तिम अवस्थामा पुगेर मृत्युको मुखमा पुग्ने कार्य मात्र हुन्छ त्यसकारण त्यस्ता कार्यहरूलाई चाहिँ अब जनचेतनाको माध्यमबाट नै त्यसलाई चाहिँ पार लाउने हो
0: तपाईँले अघि कोही त्यो सुक्खा टोकाई र कोही त्यो बाहेकको टोकाई भन्नुभयो नि सर्पले कुन अवस्थामा चाहिँ सुक्खा टोकाई गर्छ र कुन अवस्थामा विषयभित्र राखिदिन्छ त्यो चाहिँ के हो
1: हजुर अब यसमा यस्तो छ कुनै पनि सर्पले मान्छेलाई टोक्ने भनेको उसको न रगत खानलाई हो न मान्छेको मासु खानलाई हो उसले टोक्ने भनेको उनीहरूको एउटा आत्मरक्षा प्रणाली डिफेन्स मेकानिजम मात्रै हो त्यसले गर्दा सर्पलाई डर महसुस भएमा सर्पले पनि मलाई मार्न लाग्यो भन्ने थाहा भएमा त्यस्तो शङ्का लागेन उसले टोक्ने हो भलै कहिलेकाहीँ हाम्रो नियत त्यस्तो हुँदैन हामीले थाहा नपाइकन केही चिजमा हात हाल्दा खुट्टा हाल्दाखेरि टोकिने हो हामीले त मार्ने उद्देश्य हुँदैन तर त्यो सर्पलाई के लाग्छ भन्दा मलाई केही बाहिरी चिजले आक्रमण गर्न लायो भनेर डस दिने हो र उसको डसाई भनेको पूर्णतया उसको सेल्फ डिफेन्स मात्रै हो त्यसले गर्दा अब फेरि कुन अवस्थामा यसले विष दिन्छ कुन अवस्थामा ड्राई बाइट हुन्छ भन्ने कुरा त्यो चाहिँ हामीले पनि भन्न सकिँदैन र सर्पले पनि हुने कुरा होइन त्यो उसले टोक्दाखेरि तर के हो भन्दा सामान्यतया सर्पले विखलाई चाहिँ खेर फाल्न खोज्दैन उनीहरूले जुन बिख हुन्छ त्यो भनेको उनीहरूले अब केही चिजहरू खान उनीहरूको दुश्मन मुसा छेपारो भ्यागुता कहिलेकाहीँ सर्पले सर्पै खाइदिन्छ ती चिजहरूमा मात्र प्रयोग गर्ने हो खासमा। तर अब आफूलाई डर महसुस भएपछि मान्छेलाई पनि टोक्ने चाहिँ कारण उनीहरूले आत्मरक्षाको लागि मात्रै हो। त्यसकारण हामीले पनि भन्न सकिँदैन, डाक्टरले पनि भन्न सक्दैन र सर्पलाई पनि थाहा हुँदैन कि कुन अवस्थामा ड्राई बाइट हुन्छ कुन अवस्थामा मैले यति विष दिने भनेर। र अब जस्तो टोकाइकै कुरामा जाउँ, अब टोक्दाखेरि असर गर्ने कुराहरू हुन्छ त्यसमा टोकाइ भइसकेपछि पनि बिरामीको कुन अङ्गमा टोक्यो फरक पार्ने चिजहरू बिरामीलाई मृत्युको मुखसम्म पुर्याउन सक्ने चिजहरू भनेको टोकाइको कुन जस्तो खुट्टातिर टोकेछ कि टाउको माथि जस्तो कोब्रा करेटको विष भनेको न्युरोटक्सिक भेनम बोकेको भन्नको मतलब यो हाम्रो ब्रेन नर्भस सिस्टमलाई मस्तिष्कलाई असर पुर्याउने भनेपछि जति यसले खुट्टादेखि माथिको भागमा टोक्यो त्यति अलिकति रिस्क बढ्दै गयो। अनि भाइपरको केसमा यिनीहरूले फेरि ब्लडलाई असर गर्ने हुँदा टोकेकै ठाउँमा सुन्निने त्यो सुन्नेको ठाउँमा अघि भने चाहिँ सरले गलत प्राथमिक उपचार अब कसेर तीन चार ठाउँमा बाँधिदिनुहुन्छ। अब जुन सर्पको टोकेको विषको काम नै शरीरको अङ्ग सुन्नाउँदै जाने त्यहीँबाट घाउहरू बढाउँदै जाने हो, अब त्यहाँ हामीले कसेर बाँधियो भने के हुन्छ भन्दा ग्याङ्ग्रिन भन्छ जुन चाहिँ बिस्तारै त्यहाँको कोषहरू होइन टिस्यूहरू कुहिने झर्ने हुँदै जान्छ। त्यसकारण त्यो कसेर बाँध्नु पनि एकदमै गलत हो, झन् धेरै ठाउँमा बाँध्नु झन् धेरै गलत। सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्डेज जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै सुरु गर्ने अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने तलबाट माथिसम्म पुग्यो भने त्यसले चाहिँ एउटा यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा हलचल हुन नदिने मात्रै हो। तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर पछि चाहिँ यो अब कतिपय ठाउँमा यत्तिकै खोलियो कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले गर्दा
0: बाँध्ने भनेको जोडले त्यहाँ पुरै कसरी बाँध्नु पर्ने हो कि कस्तो खालको
1: बाँध्नु कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो पाँचवटा औँला मध्ये अब सबभन्दा सानो कान्छी औँला छ, कमसेकम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। त्यो भएर धेरै कसेर पनि बाँध्नु भएन। र अझ अहिले त के छ भन्दा यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घण्टा एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरू त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरू त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
0: अब सर्पले टोक्यो भने स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो?
1: अब प्रभावकारीको हिसाबले त बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने अब मिल्यो र गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ अझ अहिले यता गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टी भेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टी भेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टी भेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू सुरु गरिएको छ जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: हस् सर धन्यवाद, मलाई पनि यो सर्पको टोकाई र भनौँ न जोगिने उपायहरू लगायतका कुराहरू राख्ने मौका दिनुभयो। गर्मीको मौसम छ, बर्खा पनि चलिरहेको छ, सर्पबाट आफू पनि जोग्यौं अरूलाई पनि जोगाऊ भन्दै म सम्पूर्ण यति जल सुन्नुभएका हेर्नुभएकालाई धन्यवाद भन्न चाहन्छु।
0: यो सँगै आजलाई जीवन रक्षाको समय सकिएको छ। आजको जीवन रक्षामा विशेषतः सर्पको टोकाईबाट बच्ने उपाय र अप्नाउनु पर्ने सावधानी, सर्प आफ्नै सुरक्षाको लागि हामीले चाल्न पर्ने कदमका बारेमा हामीले सेभ द लाइफ सोसाइटीका अध्यक्ष कमल देवकोटा जो आयुसिएनको पनि सदस्यको रूपमा हुनुहुन्छ उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: उनीहरूको मात्रै अंग प्रयोग गर्न सकेमा 8,000 जनाको अंग प्रत्यारोपण गर्न सकिन्छ तर ब्रेन डेथ सम्बन्धी कानून बनेको 10 वर्ष बित्दा अहिलेसम्म 23 जना मात्रै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण भएका छन्। अहिले नेपालमा मृगौला फेल भएर 8,000 जनाले डायलासिस गरिरहेका छन् भने 3,000 जना प्रत्यारोपणको पर्खाइमा रहेको तथ्याङ्क छ। तर वर्षेनी मस्तिष्क मृत्यु भएका 1,000 प्राप्त हुन सक्ने अंग भने खेर गइरहेको छ। यसरी माग र उपलब्ध हुने अंग बीच ठूलो खाडल छ। मृत्यु पश्चात अंगदानको सो घोषणा र मंजूरी जहिले पनि गर्न सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ तर परिवारलाई यसबारेमा विश्वास दिलाउन नसक्दा त्यस्ता अंग मध्ये 1% पनि प्रयोगमा आउन सकेको छैन। नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा आज हामी कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ। उहाँ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक पनि हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
5: नमस्कार।
4: नेपालमा अंगदानको अवस्थाबाट नै शुरू गरौं, के छ अहिलेको अवस्था चाहिँ?
5: नेपालमा प्रत्यारोपणको शुरूआत त 2008 भएको हो होइन? त्यो यस बीचमा हामीले करिब 18 वर्षको दौरान हामीले करिब 3,000 जनाको मृगौला प्रत्यारोपण र करिब 75 जनाको चाहिँ कलेजो प्रत्यारोपण गर्यौं। तर अधिकांश प्रत्यारोपण चाहिँ
4: श्रेष्ठ उहाँ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक पनि हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
5: नमस्कार।
4: नेपालमा अंगदान

0: भने बाँकी सबै 3000 जनाको मृगौला र 75 जनाको कलेज भने सबै चाहिँ जीवित दाताबाटै भएको छ। त्यसैले नेपालमा चाहिँ अंगदाताको अहिलेको अवस्था जुन हामीले अपेक्षा गरेका छौँ, मस्तिष्क मृत्युको दाताहरू धेरै होस्, खेर जाने अंग प्रयोग होस् भन्ने जुन हामीहरूको प्रयास छ नि, त्यसले खासै सार्थक चाहिँ हुन सकेको छैन।
1: अब हामी अलिकति अंगदानको प्रसंग जोडौं। अंगदान भन्ने बित्तिकै अहिले चाहिँ नेपालमा कुन कुन अंग चाहिँ दान गर्न अथवा भनौ एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ प्रयोग गर्न मिल्ने भयो?
0: अहिले अंगदान त सबै अंग गर्न मिल्यो, किनभने अंगदान चाहिँ म मरेपछि यो अंगदान गर्छु भनेर मृत्युपछि अंगदान मुख्य गरेर ज्यान बचाउने लाइफ सेभिङ भन्छौ। 8 अंगहरू छ, त्यसमा 2 मृगौला, 2 फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यांक्रियाज र सानो अंग। यो चाहिँ ज्यान बचाउने भने अरू तन्तुहरू छन् के, शरीरलाई सजिलो बनाउने, सुविधा सम्पन्न बनाउने, जस्तो आँखाका नानीले ज्योति प्रदान गर्छ, छालाले पनि अब अंगभङ्ग भएको जलनले कुरूप भएको छालालाई चाहिँ फेरि अलिकति राम्रो एउटा लुक दिन्छ, होइन, हड्डीको पनि अब प्रत्यारोपण गर्नुपर्ने हुन्छ, आदि इत्यादि कुराहरू छ। तर ज्यान बचाउने 8 अंगहरू सबैले दान गर्न मिल्यो भने स्वस्थ व्यक्तिले दिने अंगदान चाहिँ अहिले नेपालमा मात्र होइन संसारमै 2 मृगौला मध्ये 1 मृगौला र कलेजोको आधा भाग चाहिँ दान गर्न मिल्छ।
1: जुन यहाँले भन्नुभयो कि अहिलेलाई हाम्रोमा मिल्ने 8 अंग चाहिँ एउटा मृत्यु भएका व्यक्तिबाट चाहिँ होइन अन्य व्यक्तिहरूमा 8 व्यक्तिको लागि चाहिँ जीवनदान दिन मिल्ने खालको अंगहरू भयो होइन। अब विशेष गरेर अहिलेसम्म हामीले प्रत्यारोपण गर्दै आएका अंगहरू मध्ये चाहिँ एकदमै कठिनाई भएको होइन एकदम चुनौतीपूर्ण अवस्थाको चाहिँ अंगदान कुन कुन चाहिँ अंग चाहिँ प्रत्यारोपण गर्न चाहिँ कठिनाई छ यतिखेर?
0: अहिले हामीले चाहिँ कलेज र मृगौलाको मात्रै प्रत्यारोपण गरिरहेका छौँ, त्यसैले सबै अंगको प्रत्यारोपण नेपालमा शुरू भएको छैन। तर हाम्रो चिकित्सा विज्ञानमा सबैभन्दा कठिन प्रत्यारोपण चाहिँ कलेजोलाई मानिन्छ भने मुटु र फोक्सोको प्रत्यारोपण चाहिँ प्राविधिक रूपले अलि सजिलो तर रिजेक्सन हुने आदि इत्यादि विशेष गरेर फोक्सो प्रत्यारोपणमा अलिकति चुनौतीपूर्ण छ भनेर भनिन्छ। प्राविधिक हिसाबले गाह्रो चाहिँ प्रत्यारोपण त कलेजो हो।
1: करिब 5-6 दशक अगाडि चाहिँ रक्तदान दिन एकदमै कठिनाई हुन्थ्यो, मानिसहरूलाई चाहिँ रक्तदान गर्नु पर्यो भने उहाँहरू आफ्नै परिवारका मान्छे पनि छोडेर जाने अनुभव चाहिँ चिकित्सकहरूले बेला बेला सुनाउनुहुन्थ्यो। अहिले हाम्रोमा यतिखेर चाहिँ अंगदान गर्ने अवस्था, त्यो जुन हामीले मस्तिष्क मृत्यु भएकालाई अंगदान दिने कुराहरू गरिरहेछौ नि, त्यो त्यतिकै कठिनाई भएको हो अथवा जीवित व्यक्तिको अंगदान पनि त्यही नै कठिनाईको अवस्था हो यतिखेर?
0: अब जीवित व्यक्तिको अंग निकाल्नु भनेको एक किसिमले अब एउटा स्वस्थ शरीरमा चिरफार गर्नु पर्यो, बेहोस गर्नु पर्यो, होइन, यसमा त केही न केही त जोखिम छ नि। जबकि मृत व्यक्तिले अंगदान गर्ने भनेको कुनै पनि जोखिम छैन, खरानी भएर जाने हो या गाडेर सकिने हो, माटोमा मिल्ने हो। यस्तो अंगदान चाहिँ भएको भए त कति राम्रो हुन्थ्यो देशमा, कसैलाई कुनै पनि ड्यामेज भएन, कुनैलाई कसैलाई कुनै पनि खालको चुनौती भएन, रिक्स भएन। यो आफू मरेपछि दिनुपर्ने अंग दिएको भए एकजनाबाट 8 अंग प्राप्त हुन्छ भने यति धेरै मान्छेको ज्यान बचाउन सकिन्छ। जबकि स्वस्थ व्यक्तिले दिने अंग भनेको त अब उसलाई पहिला उसको अंगहरू ठिक छ कि छैन राम्रोसँग इभ्यालुएट गरेर अनि कुन चाहिँ अंग निकाल्ने, अब मृगौला कुन चाहिँ निकाल्ने, कलेजोको आधा भाग कुन चाहिँ निकाल्ने, अनि त्यसपछि यो अपरेशनको लागि फिट छ कि छैन, फेरि अपरेशनमा कुनै जटिलता आयो भने त्यो पनि सम्हाल्नु पर्यो भनेपछि दुईटाको तुलना गर्दाखेरि मृत व्यक्तिको अंगदान भनेको त एकदमै राम्रो कुरो हो। किनभने यो खेर जाने अङ्ग हो नि त, आफ्नो अन्त भए पनि कसैको ज्यान बचाएर जाने हो, कसैलाई पुनर्जीवन दिएर जाने हो। यस्तो काम चाहिँ हामी सबैको प्रयासबाट गर्नुपर्छ भन्ने लाग्छ मलाई त।
1: हजुर, ब्रेन डेथ, मस्तिष्क मृत्यु, अलिकति यसकै चर्चा गरौं। कस्तो खालको हो मस्तिष्क मृत्यु हुने अवस्था भनेको? वास्तवमा त्यो व्यक्तिको कुन अवस्था हो जुन चाहिँ उसको जीवन अन्त्य हो तर अर्का व्यक्तिको लागि चाहिँ शुरूआत हुन्छ?
0: सबभन्दा पहिला त हामीले मस्तिष्कको मृत्यु भने के हो त त्यही नै बुझ्नु जरुरी छ। अब चिकित्सा विज्ञानमा प्रमाणित के भएको छ भने मस्तिष्कको कार्यहरू कुनै चाहे दुर्घटनाबाट होस् अथवा चाहिँ स्ट्रोकबाट होस् होइन, टाउकोमा गम्भीर चोट लाग्यो अथवा घरमा बसेको बेलामा पनि जहाँसुकै भएको स्ट्रोक भयो, मस्तिष्क घात भयो र त्यो मस्तिष्क पूर्ण रूपमा

0: क्षतिग्रस्त भयो। अब कुनै पनि उपचारले उपचार सफल हुँदैन, मस्तिष्कको सम्पूर्ण कार्यहरू पूर्ण रूपमा स्थायी रूपमा बन्द भयो, अब कुनै पनि हालतमा त्यस मस्तिष्क काम फर्किँदैन। त्यस्तो अवस्थामा चिकित्सा विज्ञानबाट विभिन्न जाँच गरेर प्रमाणित गरिन्छ, त्यस्तो प्रमाणित भएको मस्तिष्कको मृत्यु चाहिँ पूर्णतया मृत्यु मानिन्छ कानूनी हिसाबले पनि हाम्रो सामाजिक हिसाबले पनि, तर यसलाई स्वीकार्नलाई अलिक गाह्रो भएको छ के। उसलाई भेन्टिलेटरको सहयोगमा कृत्रिम श्वास प्रश्वास दिएर उसलाई आइसियूमा केही घण्टा उसको मुटु चलाइराखिन्छ, औषधि दिएर राखिन्छ, फोक्सोमा चाहिँ कृत्रिम श्वास प्रक्रियाबाट अक्सिजन दिएर शरीरभरि अक्सिजन पुर्याइन्छ। त्यो कारणले गर्दाखेरि उसको ब्लड प्रेसर पनि हुन्छ, उसको मुटुको चाल पनि चलिरहेको हुन्छ, नाडी छाम्दाखेरि त्यहाँ नाडी पनि फिल हुन्छ, होइन, पिसाब पनि भइरहन्छ, दिसा पनि भइराख्ला, तातो हुन्छ। त्यसले गर्दाखेरि मस्तिष्कको मृत्यु भनेको जुन चिकित्सकीय एउटा घोषणा हो, जनसाधारणलाई त्यो बुझ्न गाह्रो हुँदो रहेछ कि। उहाँहरूले मेरो आफ्नो मान्छे अझ पनि जीवित हुनुहुन्छ, सास फेरिराख्नु भएछ, उहाँको ब्लड प्रेसर छ, उहाँको हार्ट बिट गरिरहेछ, तातो हुनुहुन्छ, अरू पनि सबै शरीरको कामहरू भइरहेको छ भन्ने भ्रम पर्दो रहेछ। जबकि त्यस्तो व्यक्तिमा त्यो भेन्टिलेटर जुन कृत्रिम श्वास प्रश्वास प्रक्रिया छुटाइदियो भने केही मिनट या घण्टामा उहाँको सम्पूर्ण कार्यहरू पूर्ण रूपमा बन्द हुन्छ। त्यो कुरा हामी बुझाउनै गाह्रो हुँदोरहेछ। युरोप अमेरिकामा पनि झन्नै 80% हाराहारीमा मस्तिष्क मृत्युबाट अंगदानबाट प्रत्यार्पण हुन्छ भने विकास सम्मुख देशहरूमा एसियन मुलुकहरूमा यो काम चाहिँ बुझाउनै गाह्रो भएको छ। एसियाको कुनै कुनै मुलुक जस्तो कोरियामा ताइवानमा यो काम अलि अगाडि छ उनीहरू भने, छिमेकी देश भारतमा पनि मस्तिष्क मृत्युबाट हुने अंगदान चाहिँ ज्यादै नै कम छ। दक्षिण भारतमा अलि बढी छ, उत्तर भारतमा ज्यादै कम छ भने नेपालमा पनि एकदमै कम छ, जबकि पाकिस्तानमा एकदमै कम छ, बंगलादेशमा हामीभन्दा पछि शुरूआत भएको वर्षको एकजना पनि हुँदैन रहेछ। यो विकासोन्मुख मुलुकहरूमा यो चुनौतीपूर्ण भएको छ, यो खेर जाने अंग उपयोग गर्न सकिएको छैन, तर विकसित देशहरूमा चाहिँ 80% प्रत्यारोपण यही मृत व्यक्तिबाटै प्राप्त हुन्छ।
1: जुन यहाँले भन्नुभयो नि, मानिसहरूलाई बुझाउनै सकिँदैन, चिकित्सकले घोषणा गरिसकेको हुन्छ तर मृतकका परिवारले चाहिँ स्वीकार्न सकेको हुँदैन भनेको, त्यहाँनिर चाहिँ शिक्षामा कमी कमजोरी हो कि, काउन्सिलिङको अभाव हो कि, यहाँनिर चाहिएको चाहिँ के हो डाक्टर?
0: सबै कुरा हो जस्तो लाग्छ मलाई। सबभन्दा पहिला त हामीले कुनै व्यक्ति कुनै परिवारलाई उहाँहरूको आफ्नो मान्छे मस्तिष्कको मृत्यु भएपछि मात्र यो कुरा जानकारी गरायौं भने उहाँहरूले मान्नुहुन्न। यो स्वाभाविक हो नि त, अरू बेलामा वास्ता नगर्ने, जब मस्तिष्क मृत्यु छ त्यो बेला तिम्रो रिलेटिभको चाहिँ मस्तिष्क मृत्यु भएको छ, अब तिम्रो अंगदान गर्न उसको अंगदान गर्नलाई तपाईँहरू सहमत हुनुहुन्छ, मंजूरी दिनुहुन्छ भन्दाखेरि त उहाँहरू त्यसै पनि उहाँहरू शोकमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ,
1: आक्रोश पनि थपिने भयो।
0: त्यसमा चाहिँ उल्टो तपाईँले अंगदानको कुरा गरे उहाँहरूले त्यो कुरा विश्वासै गर्न सक्नुहुन्न, र यस्तो अप्ठ्यारो बेलामा आपत परेको बेला पनि अझ उल्टो अंग माग्न आयो भन्ने खालको बुझाइ हुन्छ, र यति आक्रोशित र एकदमै उहाँहरूलाई सम्हाल्नै गाह्रो हुने अवस्था हामीले धेरै भोगेका छौँ। जुन बेलामा आवश्यक पर्यो त्यो बेलामा होइन, सधैँभरि एकजना पत्रकारले या एकजना चिकित्सकले गरेर हुन्छ, यो सरकारले मात्र गरेर हुन्छ, कसैले एकजनाले गरे हुँदै हुँदैन, यो सम्पूर्ण 3 करोड नेपालीलाई चाहिने कुरा हो। सबैले यसमा हस्तेमा हैसो मिलाउनु पर्छ, सबैले यो कुरा बुझाउनुपर्छ, बुझ्नुपर्छ, यसको चाहिँ व्यापक छलफल हुनुपर्छ, पाठ्यक्रममा पनि यसको व्यवस्था हुनु पर्यो, होइन, विभिन्न उपायहरू झन् सुसूचित गर्ने के, पहिले उहाँहरूलाई बुझाउने, अनि बुझाइसकेपछि उहाँहरू तयार भएपछि साँच्चै नै आफ्नो नातिदारलाई यो भवितव्य पर्यो भने उहाँहरूले मलाई लाग्छ सजिलैसँग अंगदान गर्न मन्जुर दिनुहुन्छ, किनभने उहाँहरूले थाहा छन् त यस्तो भयो भने यो अंग अब काम लाग्दैन है, यो व्यक्ति अब खरानी नै हुने हो भनेर उहाँहरू पहिलादेखि तयारी भएको भए, बुझ्नु भएको भए यो काम सहज हुन्थ्यो। त्यो कुरामा हामी त्यो स्तरमा यो चेतना हामी पुर्याउनै सकेका छैनौ।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा अंगदानको अवस्था, चुनौती र समाधानका लागि पहलका विषयमा चर्चा गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ वरिष्ठ प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ, उहाँ स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा सान अस्पतालका प्रमुख पनि हुनुहुन्छ। अब यतिखेर चाहिँ अलिकति सड़क दुर्घटना जो जोड्न चाहे सड़क दुर्घटनाको अवस्था जुन छ नि दैनिक रूपमा 7 जनाको मृत्यु भइरहेको हुन्छ होइन सड़क दुर्घटनाबाट र त्यस मध्ये पनि जुन मृत्यु भएका व्यक्तिको अवस्था हेर्ने भने 18 देखि 35 एकदमै युवा अवस्थाको ज्यान जाने गरेको छ। मस्तिष्क मृत्यु भएकाहरूको अङ्ग चाहिने भनेको एकदमै राम्रो र प्रभावकारी त्यही नै समूहको पर्छ होइन तथ्याङ्क अवस्था र त्यसलाई चाहिँ प्रयोगमा ल्याउन सक्ने अवस्था चाहिँ के छ।
0: अब हालसालै उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले के भन्यो भने 29,988 सड़क दुर्घटना भए गत आर्थिक वर्षमा 29,988 जनाको झन्डै 30,000 सड़क दुर्घटना भए त्यसमध्येमा यहाँले भने जस्तै 18 वर्षकादेखि 35 वर्षका युवा युवती सबैभन्दा बढ़ी दुर्घटना हुने संख्यामा पर्यो र हाम्रो अनुमान चाहिँ करिब 2,500 जनाको वार्षिक चाहिँ सड़क दुर्घटना मृत्यु हुन्छ पूर्ण मृत्यु हुन्छ भने त्यसमध्येमा 1,000 जनाको चाहिँ मस्तिष्क मृत्यु हुन्छ। यो संख्या भनेको यति ठूलो छ कि 1,000 जनाले नै अंगदान गर्नुभयो भने 8,000 वटा अंग प्राप्त भयो ज्यान बचाउने होइन ल 20% मात्रै अंगदान गर्नुभयो भने 200 बाट 1,600 वटा अंग प्राप्त भयो भनौँ न यति धेरै अंग चाहिँ उपलब्ध जुन हुनुपर्ने हो यो खेर गइरहेको अवस्था छ अहिले। त्यो भनेको के हो त हामीले बुझाउनै सकेनौ कि अहिले संख्याको हिसाबले सबभन्दा धेरै एक्सिडेन्ट हुने देशमा पर्छ नेपाल अनि यो अंगहरू प्रयोगको संख्या हेर्ने हो भने सबैभन्दा न्यून मध्येमा पर्छ भनेपछि जुन खाडल छ नि अंगको माग अंगको उपलब्धता बिरामीको चाहिँ जुन अहिलेको बढ्दो संख्या सबै कुरालाई हेर्ने हो भने हामीले धेरै हदसम्म गर्न सक्ने जुन आपूर्ति छ अंगदानको आपूर्ति अंग उपलब्ध गराउन सक्ने जुन हाम्रो सामर्थ्य छ त्यो चाहिँ बिल्कुल खेर गइरहेको अवस्था छ अहिले।
1: जुन यहाँले भन्नुभयो कि माग र आपूर्ति बीच चाहिँ एकदमै तालमेल मिल्न सकेको छैन होइन तर हामीले यो सड़क दुर्घटनामा मृत्यु भएका र मस्तिष्क मृत्यु भएकाको अंगलाई प्रयोग गर्न सकेमा चाहिँ र यो माग र आपूर्ति बीच चाहिँ हामीले खाडल चाहिँ पूरा गर्न सकिने भयो।
0: मलाई त के लाग्छ भने यो हाम्रो मस्तिष्क मृत्यु भएको जुन संख्या छ धेरै जसोले उहाँहरूले अंगदान गर्न मंजूरी गरिदिनु भएको भए नेपाल त अंग प्रत्यारोपणमा आत्मनिर्भरै हुन सक्छ जस्तो लाग्छ। मैले कुन मानेमा भनेको भने यति धेरै अंगहरू उपलब्ध हुनेछन् कि हाम्रो जुन माग छ नि त्यो सजिलै परिपूर्ति हुन सक्थ्यो।
1: लगभग 18 वर्ष भयो होइन मृगौला प्रत्यारोपण शुरू भएको नेपालमा शुरूआतदेखि अहिलेसम्म हेर्ने हो भने अवस्था के छ।
0: यो काम त एकदम राम्रो काम भएको छ। किन राम्रो काम भएको छ पहिला हामी जब शुरू गर्यौं 2008 विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो देशमा मृगौला फेल भयो भने 90% भन्दा बढी पीड़ितहरू केही महिनामै मृत्युवरण गर्छन् भनेर घोषणा गरेको थियो। सबै जस्तो बिरामीहरू मर्न बाध्य थिए आजभन्दा 18 वर्ष अगाडि जब हामीले प्रत्यारोपण शुरू गर्यौं। प्रत्यारोपण शुरू गरेपछि यसको जनचेतना विस्तारै बढ्दै गयो। हामीले डायलिसिस व्यापक रूपमा विस्तार गर्ने अवसर पायौं देशभरि। अहिले प्रत्यारोपण पनि देशको 4 प्रदेशमा त हामीले विस्तार गरिसकेको अवस्था छ। अब यसलाई नियमित गर्दै जाने र थप बाँकी 3 प्रदेशमा पनि प्रत्यारोपण सेवा विस्तार गर्दै लान सक्यौं भने नेपालमा चाहिँ पहिलाको जुन तथ्याङ्क छ नि 90% भन्दा बढी मान्छेहरू मृत्युवरण गर्न बाध्य छन् भन्ने संख्याबाट अहिले नै प्रत्यारोपण केन्द्रमा आउने संख्या हेर्दाखेरि त्यहाँ उपचाररत बिरामीहरू 95% डायलिसिसमा भएकाहरू बाँचिरहेका छन् भने प्रत्यारोपण गरेकाहरू त 98% नै बाँचिरहेका छन्। अत्यन्तै उत्साहजनक परिणाम आएको छ। अब यति सकारात्मक एउटा विश्व स्तरको सेवा जुन अहिले हामीले प्रदान गरिरहेछौं अब त्यसलाई चाहिँ व्यापक बनाउन जरूरी छ। हामीहरूले यो काम गर्न सक्छौं भन्ने कुरा स्थापित भइसक्यो प्रमाणित भइसक्यो। अब यसलाई सबैको पहुँचभित्र पुर्याउने अबको हाम्रो चुनौती भनेको त्यो हो र यहाँले भन्नुभयो जस्तो पहिला र अहिले त धेरै सफलता हात परेको छ है। अब यसलाई व्यापक विस्तार चाहिँ हाम्रो चुनौती हो।
1: जुन मृगौला फेल भएका व्यक्तिहरू छन् नि उनीहरू कतिजना चाहिँ प्रत्यारोपण गर्नको लागि पर्खाइमा हुन्छन्।
0: अहिले नामै लेखाएर पर्खिरहेको मृगौला प्रत्यारोपणको लागि झन्नै 1,300 जना हुनुहुन्छ। कलेजो प्रत्यारोपणको लागि 100 जना हुनुहुन्छ भने अरू अब मुटुको शुरू भएको छैन फोक्सोको शुरू भएको छैन प्याङ्क्रिया सानो आन्द्राको शुरू भएको छैन। हामीले यो खुल्ला गर्यौं यो सेवा उपलब्ध गर्यौं भने त पर्खाई बस्नेहरूको संख्या धेरै नै बढ्न सक्ने देखिन्छ। अहिले नै 1,200-1,300 जना मृगौलाको लागि र 100 जना चाहिँ कलेज प्रत्यारोपणलाई पर्खिरहेको छ र यो संख्या दिनानुदिन बढ़िरहेको छ।
1: भनेपछि जुन यो समयमा हामी कुराकानी गरिरहेको समयमै 1300 जना चाहिँ मृगोला प्रत्यारोपणको लागि कुरिरहनु भएको छ भने 100 जना चाहिँ यो कलेजोको लागि प्रत्यारोपणको लागि कुरिरहनु भएको छ भनेपछि यो बढ्दो क्रममा जुन रेसियो बढ़िरहेछ नि कारण चाहिँ के हो अहिले
0: राम्रो प्रश्न सोध्नु भयो यो चाहिँ जति उपचार उपलब्ध भयो जति बाँच्नु भयो नि झनझन डिमाण्ड पनि बढ्दै गएको छ एकदमै सही कुरा हो के हुन्थ्यो भन्दाखेरि पहिला उपचारै नपाएर अब यस्तो विशिष्टकृत सेवामा उहाँहरू आइपुग्नै सक्नुहुन्नथ्यो अकाल मृत्यु हुन्थ्यो उहाँहरू कहाँ उहाँहरू आफ्नो प्राण त्याग्नुहुन्थ्यो हामीलाई थाहा छैन पहिला उपचारको सुविधा थिएन र उपचार अलिकति सीमित उपलब्ध उपचार डायलाइसिस पनि निशुल्क थिएन धनीमनी व्यक्तिले केही समयको लागि डायलाइसिस गर्न सक्ने र उसको पनि सबै सम्पत्ति सकिने अवस्था थियो अहिले निशुल्क छ त्यसैले सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई यो सुविधा अहिले बाँच्न पाउने अहिले सुविधा छ डायलाइसिस निशुल्क प्रत्यारोपण निशुल्क सरकारी संस्थाहरूमा उहाँहरूले चाहिँ यसरी बाँच्न पाउनु भएको छ त्यसले गर्दाखेरि अहिले जुन बजारमा उपलब्ध संख्या छन् झनै 8000 जनाले चाहिँ डायलाइसिस गरेर बाँचिरहेका छन् अर्को कुरा चाहिँ अहिलेको जुन नन कम्युनिकेबल डिजिज भन्छौँ हामीले नसर्ने रोग होइन नसर्ने रोग त दिनहरू जुन देशभरि नै संसारभरि नै त्यसमा चाहिँ उच्च रक्तचाप मधुमेह आदि कारणले नसर्ने रोग चाहिँ एकदमै आकर्षिँदै गएको छ देशमा 70% भन्दा बढी मृत्यु त यही नसर्ने रोगको कारणले हुन्छ यी रोग नसर्ने रोगको कारणले गर्दाखेरि मृगोला फेल हुने कलेजो फेल हुने मुटु फेल हुने मस्तिष्क घाट हुने अरू पनि विभिन्न अङ्ग प्रत्यङ्गहरू फेल हुने कामहरू बढ्दै गएको छ त्यसैले संख्या चाहिँ बढ्नुमा दुईटा कुरा भने एउटा चाहिँ नसर्ने रोग जति बढ्यो उति अङ्ग समस्या बढ्यो भने पहिला अङ्गका समस्या भएका व्यक्तिहरू फेल भएका व्यक्तिहरू अहिले मृगोला फेल भएका व्यक्तिहरू बाँच्न पाइराख्नु भएको छ चाहे उहाँहरूको जीवन अलि शास्तिपूर्ण किन नहोस् तर बाँच्न पाउनु भएको छ त्यसैले पनि यो संख्या चाहिँ प्रत्येक साल बढ़िरहेको छ
1: अघि यहाँले भन्नुभयो कि सड़क दुर्घटनामा मस्तिष्क मृत्यु भएकाहरू धेरै छन् होइन तर अंगदान गर्न सकिने अवस्था चाहिँ एकदमै कम छ जुन चाहिँ एकदमै सुधार हुन सक्ने अवस्था चाहिँ देखिएको छैन परिवारले अनुमति नदिने अवस्था चाहिँ यतिखेर जुन चुनौतीपूर्ण छ के गर्नु पर्थ्यो खासमा
0: यसमा दुईटा कुरा देख्छु म अब हामी त्यही काममा लाग्यौं अहिलेसम्म देशको अवस्था पनि हामीले अहिले हामीले सामना गरिरहेछौं भने विदेशको अनुभवमा पनि हामीले अलिकति पाएको हुनाले मलाई कहाँनिर फरक एउटा कुरा हाम्रो सुशिक्षित नै गराउन सकेनौं कि हाम्रो दाजुभाइ दिदीबहिनी यो बारेमा प्रशस्त जानकारी नै गराउन सकेनौं एउटा कुरा त्यो देख्छु अर्को कुरा चाहिँ अब मस्तिष्क मृत्यु भइहाल्यो भने अलिकति सामाजिक जुन हाम्रो मूल्य मान्यताको कुरा गरौँ न विश्वास यसलाई चाहिँ अन्धविश्वास भनौँ कि के भनौँ कसै कसैमा विभिन्न कारणले अङ्ग दिनु हुँदैन दियो भने फेरि के हुन्छ आदि इत्यादि कुराहरू पनि मान्छेहरूमा एउटा भ्रम एउटा पाएको छु त्यो पनि एउटा कारण हो भने अर्को कुरा चाहिँ म देख्छु कसै कसैले फेरि एउटा आर्थिक सहायताको पनि आशा गर्दो रहेछन् मैले किन देखेँ भने बिरामी मस्तिष्क मृत्यु भएको छ चोटपटक लाएर सिकिस्त भएर उपचार असफल भएपछि मस्तिष्क मृत्यु भयो उहाँहरूको सम्पूर्ण खर्चहरू सकिसक्यो नेपालीहरूको हाम्रो सामर्थ्य त एकदमै कमजोर छ नि त सबै खर्चहरू सकिसक्यो अस्पतालको खर्च धान्न सकिरहेको छैन अब मस्तिष्क मृत्यु पनि भयो अब अङ्गदान गर भन्दाखेरि अब यो आइसियूको खर्च उहाँहरूको अथवा चाहिँ क्रियै खर्च भनौँ आदि इत्यादि खर्चमा अलिकति पनि हामीले सहयोग गर्न सकेको भए यो काम उहाँहरूलाई पनि अलिकति राहत हुन्थ्यो यसमा चाहिँ मैले अङ्ग बेचबिखन या अन्यथा यस अर्थ नलाग्ने गरी बोल्न चाहे हामीले नेपाल सरकारले मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारले अङ्गदानको लागि मंजूरी दिनुभयो भने 1.5 लाख रुपियाँ दिने अहिले व्यवस्था छ भने सरकारले दिनेछ भने यो यतातिर के अरे अस्पताल जुन अस्पतालमा मस्तिष्क मृत्यु घोषणा हुन्छ मस्तिष्क मृत्युबाट अङ्गदान गर्नलाई व्यवस्था हुन्छ त्यो अस्पतालले 75,000 रुपियाँ दिने व्यवस्था छ अहिले नै यो व्यवस्था छ तर मैले देशका र विदेशका साथीभाइहरूसँग सल्लाह गर्दाखेरि त्यति पैसाले खासै मतलब संस्था या व्यक्ति आकर्षित हुँदैन त्यो त धेरै नै न्यून भयो भन्ने कुरा पनि सुन्छु मैले यो कुरा किनभने व्यावहारिक कठिनाइहरू हामीले सामना गरिरहेछौ त्यसैले यो नै ठूलो कुरो होइन उहाँहरूलाई पैसै दिएर मात्रै उहाँहरूलाई अङ्ग उपलब्ध गराउन लगाउनुपर्छ भन्ने कुरा गलत हो उदाहरणको लागि दक्षिण कोरियाको विज्ञसँग हाम्रो छलफल भएको थियो. उहाँहरूले के भन्नु, आजभन्दा 20-25 वर्ष अगाडि कोरिया जब एउटा राम्रो विकसित भइसकेको थिएन, त्यहाँ पनि एउटा गरिबीको एउटा समस्या थियो, त्यो बेलामा यो अङ्गदान मस्तिष्क मृत्यु भन्ने कुरा यहाँ हामी कहाँ जस्तै गाह्रो थियो अरे, अनि सरकारले पैसा दिने व्यवस्था गरेको थियो, त्यही पनि अङ्गदान कम हुन्थ्यो. तर अहिलेको कोरियामा अङ्गदान धेरैले गर्नुहुन्छ, पैसा चाहिँ लिनुहुन्न अरे. त्यसरी जनस्तरमा आर्थिक जुन हैसियत छ, स्तर छ, त्यो राम्रो हुँदै गयो भने पैसाको पनि खासै भूमिका हुँदैन.
1: केले चाहिँ त्यहाँ प्रभाव पारेछ जुन चाहिँ पैसा चाहिँ बीचमा आएन?
0: होइन, एउटा कुरा त त्यहाँ उनीहरूको जनस्तरमा जुन आर्थिक स्तर उकासिँदै गयो नि, आर्थिक रूपले समृद्ध हुँदै गयो, त्यो अनुसार चौतर्फी विकास भन्ने जुन शब्द छ नि हाम्रो, शिक्षा स्वास्थ्य सबै कुरामा उहाँहरूको पहुँच बढ्यो, जनचेतना अभिवृद्धि भयो, त्यसैले अब मरेपछि अङ्गदान गरे भने केही फरक पर्दैन, खरानी भएर जाने, गाडेर सक्ने अङ्ग किन दान नगर्ने भन्ने कुरा, जनचेतनाको स्तर पनि उहाँहरूको बढ्दै गयो, आर्थिक हैसियत राम्रो हुँदै गयो, विश्वको एउटा सम्पन्न औद्योगिक राष्ट्रमा पर्छ अहिले कोरिया होइन. त्यसैले अब त्यहाँको जनतालाई सरकारले जुन सुविधा दिएको छ त्यो नै पर्याप्त उहाँहरूले ठान्नु भएर होला, अब अङ्गदान गरे बापत पाउने आर्थिक सहायता उहाँहरूले स्वीकार गर्नुहुन्न भन्ने मैले सुनेको छु. नेपाल पनि आर्थिक रूपले समृद्ध हुँदै गयो भने यहाँ चौतर्फी विकास यहाँ पनि हुन्छ, र अङ्गदान र आर्थिकको जुन हामीले सम्बन्ध छ त्यो चाहिँ कमजोर हुँदै जान्छ, अङ्गदान बलियो हुँदै जान्छ र आर्थिक सहायताको यसमा असर कम पर्दै जान्छ भन्ने लाग्छ मलाई.
1: यो सँगसँगै चाहिँ नेपालको सन्दर्भ जोड्ने हो, धर्म संस्कृति परम्परा अनि यो सामाजिक मान्यताले चाहिँ कतिको प्रभाव पारिरहेको छ?
0: मन्त्रालयको प्रतिनिधि मात्र बसेर छलफल गरेर यसको समाधान हुँदैन भनेर हामीले यसपालि अत्यन्तै समावेशी समाजका विभिन्न पक्षका अग्रजहरूलाई बोलाएर एउटा व्यापक अन्तर्क्रिया कार्यक्रम गर्यौं. त्यसमा चाहिँ कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक पनि, निजी क्षेत्रका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक, वरिष्ठ एउटा व्यक्तित्वहरू होइन, र धार्मिक गुरूहरू, प्रमुख धर्मका गुरूहरूलाई पनि बोलाएर हामीले छलफल गर्यौं. उहाँहरूको शब्दमा कुनै पनि धर्ममा अङ्गदान गर्नुहुन्न भन्ने नै छैन, सबै धर्म अङ्गदान महादान, यस्तो जीवनदान जस्तो काम अरू कुनै पनि दान छैन भन्ने एकै स्वरमा भन्नुभएको छ, यति राम्रोसँग भन्नुभयो. भनेपछि हामी कहाँ जुन भ्रम छ नि धर्मले दिँदैन, या जनमानसमा एउटा पारम्परिक एउटा धारणा छ अङ्गदान गरे भने फेरि अर्को जन्ममा अङ्ग नभइकन जन्मिन्छ आदि इत्यादि कुराहरू, यो बिल्कुल गलत छ भन्ने कुरा अस्तिको छलफलबाट पनि निस्केको छ. हामीले यस्तो सूचना, यस्तो समाचार छ नि, यो अब एक दिन छलफल गरेर त पुग्दैन, यो विश्व अङ्गदान दिवसको दिन छलफल गरेर पुग्दै पुग्दैन, यसलाई नियमित रूपमा अझ व्यापक विभिन्न समुदाय क्षेत्र र जनताहरूसँग यो जति हामी व्यापक यसको छलफल विस्तार गर्दै जान्छौ, उहाँले सूचित गर्दछ, यो काम सहज हुँदै जान्छ.
1: दुई दशक भन्दा बढी समय यो क्षेत्रमा बिताइसक्नु भएको छ होइन, तपाईँले देख्नु भएको चाहिँ यो अभियान जनचेतना जरूरी छ भन्ने त यसमा दुई मत नै भएन होइन. अब यो जनचेतना जगाउनको लागि घर घरसम्म समुदायसम्म पुर्याउनको लागि चाहिँ कसरी जानुपर्छ जस्तो लाग्छ?
0: एउटा कुरा त मैले यो कुरा बारम्बार राखेको छु, कोसिस पनि, अस्ति संसदमा पनि गत हप्ता एउटा छलफल कार्यक्रममा बोलाइएको थियो, त्यहाँ पनि प्रस्ताव राखे. जस्तो ड्राइभिङ लाइसेन्स हामीहरूले निवेदन दिन्छौ नि, ड्राइभिङ लाइसेन्सको आवेदन फारममा एउटा प्रश्न किन नराख्ने, विदेशमा त्यस्तो चलन छ कि, भवितव्य परेर म मेरो मृत्यु भयो भने अङ्गदान गर्छु कि गर्दिन, त्यो एउटा प्रश्न सोधिएको हुन्छ, त्यो अङ्गदान गर्छु भन्नेमा हुन्छ भन्ने बित्तिकै कुन कुन अङ्गदान गर्छु भनेर त्यहाँ टिक लाउनुपर्छ. यसैले यो पहिले नै जानकारी हुन्छ कि, ड्राइभर हुनुभन्दा अगाडि नै यो जानकारी गराइएको हुन्छ र स्वेच्छाले त्यसको उत्तर दिने व्यवस्था छ, एउटा कुरा त्यो. त्यसै गरेर अब हामी कहाँ नेपालमा राष्ट्रिय परिचय पत्र नेशनल आईडीको पनि अहिले प्रचलन खुबै बढेको छ, त्यसको लागि पनि फर्म भराइरहेछ नि हामीले सबैलाई, त्यो फर्ममा पनि यो अङ्गदान गर्ने कि नगर्ने भनेर व्यवस्था गर्ने कि नगर्ने, यसमा यो व्यवस्था गरे भने कसलाई हानि छ, यसमा त फाइदै फाइदा छ, यो कुरा हामी सरकारले पनि बुझाउन सकेका छैनौँ कि. त्यसैले ड्राइभिङ लाइसेन्समा भयो, राष्ट्रिय परिचय पत्र आवेदन फारममा पनि अङ्गदान सम्बन्धी व्यवस्थाको प्रश्न राख्ने, त्यसको चाहिँ उत्तर चाहिँ यस हो भन्यो भने अङ्ग कुन कुन अङ्गदान गर्ने त्यो पनि खुलाउने, त्यसो भयो भने परिवार पनि त्यो बारेमा सुसूचित हुन्छ, त्यो व्यक्तिको साँच्चै भवितव्य परेर मृत्यु भयो भने परिवारलाई पहिल्यै थाहा हुन्छ, त्यसैले उहाँहरूले नाई नास्ति गर्नुहुन्न जस्तो लाग्छ मलाई, एउटा कुरा त्यो हो भने. अर्को कुरा, अब हामीले आजकल स्थानीय निकायहरू निकै बलियो सक्रिय स्रोत साधनयुक्त छन् के वडाहरू नै कति बलियो छ, प्रदेश सरकार पनि त्यत्तिकै बलियो छ, पालिकाहरू त्यत्तिकै सक्षम छन्, एकदमै व्यापक प्रभाव छ अहिले स्थानीय निकायहरूको भने, उहाँहरूमा पनि यो अंगदान सम्बन्धी कुनै न कुनै किसिमको कार्यक्रम ल्याउनलाई उहाँहरूलाई घचघच आउने, पालिका स्तरमा पनि छलफल कार्यक्रम प्रचार प्रसारको माध्यमहरू प्रयोग गर्ने, प्रादेशिक सरकारले पनि यसको नियमित कार्यक्रममा यसलाई समावेश गर्ने, सांसददेखि लिएर त्यो प्रदेशको सबै कर्मचारी र जनसाधारणसम्म यो सूचना पुर्याउने कुनै एउटा मन्त्रालय या एकजना एउटा संस्थाको जिम्मेवारी होइन कि, अब सबै यसमा लाग्नुपर्छ अनि जनताहरू सुशिक्षित हुन्छन्। त्यसपछि नेपाल चाहिँ हामी नेपाली अति उदार छौं, त्यसैले अंगदान अहिले जुन गाह्रो भएको छ त्यो चाहिँ अब निकट भविष्यमा सहज हुँदै जान्छ भन्ने लाग्छ मलाई।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नया गाड़ी खरीद करना अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
3: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक तथा स्वास्थ्य अभियान नेपालका अध्यक्ष र मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग कुराकानी गरिरहेका छौ। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहे कार्यक्रममा।
0: हजुर नमस्ते, धन्यवाद।
1: विशेष यो बहुअंग प्रत्यारोपण गर्ने जुन व्यवस्था छ नि, यो कानूनी रूपमा चाहिँ अहिले जुन खालका परिमार्जनहरू भइरहेको छ त्यसले चाहिँ कतिको सहजता चाहिँ प्रदान गरिरहेको छ अंग दान गर्नको लागि, अंग प्रत्यारोपण गर्नको लागि?
0: नेपालको प्रत्यारोपण कानून चाहिँ साँच्चै मलाई भन्न दिनुहुन्छ भने संसारको सबैभन्दा उत्कृष्ट कानूनमा पर्छ अंग प्रत्यारोपणमा। यसमा हामीले तीनटा पक्ष सम्मिलित गराएका छौं। सबभन्दा पहिला नजिकको नातेदारले दिने अंग, नजिकको नातेदारले दिने अंगमा 52 जना नातेदारले नेपालमा अंगदान गर्न सक्नुहुन्छ। त्यो कसरी बनाइयो भन्दाखेरि नाता पर्ने जति शब्द छन् नि सबै शब्द राखेर अंगदाताको नाम हामीले ऐन बनाएका छौं। यसलाई हामी 8 वर्ष लगाएर बनायौं। नेपाल सरकारले एकदमै हुबहु हाम्रो आवाज सुनिदिएकै हो, संसदमा त्यो पास गरिदिएकै हो। कुनै पनि नातेदार नेपालमा अंगदान गर्न योग्य हुन्छन् आफ्नो नातेदारलाई अंगदान गर्नको लागि। संसारमा कहीँ पनि छैन यस्तो खुला, एकदमै सहज लिबरल कानून कहीँ पनि छैन। अर्को कुरो, यदि नातेदार जतिसुकै भए पनि अंगदान गर्ने र ग्रहण गर्ने बीचमा म्याचिङ भएन भने अर्को परिवार बीच साटासाट गर्ने, गैर नातेदार बीच साटासाट गर्ने पनि व्यवस्था छ पेयर एक्सचेन्ज नेपालको कानूनमा। यो अहिले आधुनिक प्रत्यारोपणमा खुबै प्रचलित कार्य हो यो, र नेपालमा त्यो पनि भइरहेको छ। हामीले 60 जोडीभन्दा बढ़ीको गैर नातेदार बीच साटासाट गरेर प्रत्यारोपण गरिसकेका छौं भने सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अघिदेखि छलफल गरेका छौं, यो मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण त सबैभन्दा उपयोगी हो, कुनै जोखिम छैन दाताको, खेर जाने अंग हो, यो उपयोग गर्न सके भए नेपाल प्रत्यारोपणमा आत्मनिर्भरै हुन सक्ने सम्भावना छ। यो सबै कानूनमा व्यवस्था छ, खालि हाम्रो चुनौती भनेको कार्यान्वयन पक्ष हो। हामीले जतिसुकै राम्रो कानून बनाए पनि यसको कार्यान्वयन चाहिँ त्यति राम्रो सशक्त हुन सकेको छैन, र यसको लागि यहाँले अघि भन्नुभएकै प्रश्नहरू फेरि दोहोऱ्याउनु त जरुरी छैन, तर जनचेतना जनसहभागिता सबैको यसमा चाहिँ पूर्ण सहयोग भयो भने यो काम संसारमा उदाहरणीय हुन सक्छ नेपालमा।
1: यहाँले भन्नुभयो कि कानून एकदमै उदार छ र यो विषयमा चाहिँ सहज पनि बनाएको छ, यति हुँदा हुँदै पनि अहिलेको परिवेशमा अहिले देखेका विभिन्न चुनौती र समस्या समाधान गर्नको लागि कानूनमै केही संशोधन आवश्यक छ कि अब कानून होइन कि अब अरू नै पाटोमा चाहिँ बढ़ी जोड़ दिनुपर्ने देखिन्छ?
0: कानूनमा चाहिँ ठोस रूपमा ठूलो ठूलो कुनै समस्या छैन, सानोतिनो फाइन ट्युनिङ छ नि, अलिकति मिलाउनु पर्ने कुराहरू मैले देखेको छु, मैले संसदमा पनि त्यो पेश गरेको छु। धेरै ठूलो चुनौती छैन, सानोतिनो कुराहरूमा सुधार गरे भने कानून अझ परिमार्जित अझ राम्रो हुने ठाउँहरू छ। यसको कार्यान्वयन पक्ष भनेको त हामी जनमानसकै हातमा छ है, यो कसैले अङ्ग दान प्रति कसैले जबरजस्ती गर्न पनि पाउँदैन, जबरजस्ती गर्न पनि मिल्दैन, आर्थिक यसमा प्रभावको कुरा पनि स्वीकार्य हुँदैन, यो चाहिँ आपराधिक घटना हुन्छ फेरि, त्यसैले डर धम्की त्रास आर्थिक प्रलोभन कुनै पनि कुराले काम गर्दैन। स्वेच्छाले यो आफूमा महसुस हुनु पर्यो कि मेरो आफ्नो मान्छेलाई अङ्गदान गर्नु पर्यो, म गर्छु, म मरेपछि मसँग भएको चाहिने अङ्गदान गर्छु भन्ने खालको स्वेच्छा चाहिँ जहिलेसम्म स्वस्फूर्त हुँदैन त्यो चाहिँ गाह्रै छ जस्तो लाग्छ मलाई।
1: लिनेमा चाहिँ धेरै पुरुष र दिनेमा चाहिँ धेरै महिला, यो चाहिँ धेरै वर्ष अगाडिदेखि चलिरहेको यो सोचमा चाहिँ परिवर्तन भएको छ कि ठ्याक्कै त्यही पुरानै ढर्रामा चलिरहेको छ?
0: राम्रो प्रश्न सोध्नु भयो, यो सबैको यसमा चाहिँ चासोको विषय हो। यो अब 2008 हामीले प्रत्यापन शुरू गर्दाखेरि केही वर्षको तथ्याङ्कमा चाहिँ 90% दाताहरू पुरुष अनि 10% ग्रहणकर्ता महिला, 90% ग्रहणकर्ता पुरुष 90% दाता चाहिँ महिला। हेर्नुहोस् है 90% डोनर्स फिमेल भनेको एकतर्फी रूपमा महिलाले दिएको दिए पुरुषले लिएको लिए, एकतर्फी रूपमा अङ्गदान प्रत्यार्पण भइरहेको थियो पुरुषको फेभरमा पुरुषको पक्षमा। यो चाहिँ संसारमा यस्तो अङ्गजन लैंगिक असमानता भेदभाव त कहीँ पनि देख्दिनँ है मैले, मैले
1: थाहा पाएसम्म
0: 90% पुरुषले चाहिँ लिने 90% महिलाले अङ्गदान गर्नुपर्ने यो पनि कुनै तरिका भयो। म यो कुरा सुन्दाखेरि यो तथ्याङ्क मैले निकाल्दाखेरि म आफैलाई पनि यो पुरुष पनि धिक्कारै हो भन्ने मैले महसुस गरेको हो। सधैँभरि हाम्रो अभियानमा सधैँभरि यो मुख्य एउटा विषय मध्येमा पर्छ र साँच्चै भन्ने हो भने समाजमा आधा आधा महिला आधा पुरुष छ होइन, तर अङ्गदान प्रत्यार्पण 90% पुरुष र लिने 90% महिला दिने यो एकदमै अस्वाभाविक र पक्षपातीपूर्ण काम भएको छ। यसको चाहिँ समाधान हामी जतिसुकै कराए पनि अलिकति सुधार चाहिँ भएछ है, 22% अङ्गदाताहरू पुरुष भएको छ, 78% अङ्ग ग्रहणकर्ताहरू चाहिँ पुरुषहरू छन्, पुरुष चाहिँ लिने चाहिँ 78% भयो, महिलाहरू चाहिँ लिने चाहिँ 22% उकालो लागेको छ, राम्रै भएको छ भने अब अङ्गदान गर्नेमा पनि ठ्याक्कै अहिले अङ्गदान गर्नेहरू चाहिँ महिलाहरू 78% र पुरुषहरू 22%, अहिले चाहिँ अलिकति सुधार, महिलालाई 3 गुणा बढी अङ्क दिने गरिन्छ मृगोला, मस्तिष्क मृत्युबाट प्राप्त मृगोला महिला ग्रहणकर्तालाई 3 गुणा बढी नम्बर दिने व्यवस्था गरिएको छ, ताकि स्वस्थ व्यक्तिले दिने अङ्गदानमा जुन भेदभाव छ नि पुरुषले लिने महिलाले दिने, मस्तिष्क मृत्युबाट आउने मृगोला चाहिँ महिलाले बढी पाओस् भनेर 3 गुणा बढी नम्बर दिने प्रचलन व्यवस्था गरिएको छ। एक रातमा त यो परिवर्तन पक्कै पनि आउँदै यसलाई समय लाग्छ नै बिस्तारै, अनि बाउले पनि छोरीलाई दिनु पर्यो, यो खालको जुन सम्भावना छ क्रमशः जनचेतना अभिवृद्धिसँगै पुरुषले पनि महिलाले अङ्गदान गर्ने महिलाको पनि प्रत्यारोपण अब धेरै गर्नुपर्छ भन्ने एउटा भावना पैदा हुँदै जाने भन्ने यो क्रम चाहिँ जारी छ र बिस्तारै बिस्तारै अब कति वर्ष लाग्छ यो चाहिँ सुधार हुन्छ भन्ने लाग्छ मलाई।
1: अङ्गदानको हामी यो दिवसको सेरोफेरोमा नै चर्चा गरिरहेका छौं होइन, आर्थिक कारणले आर्थिक प्रलोभनले किनबेच हुने कुराहरू पनि आउँछ होइन, सतहमा नदेखिए पनि यो भित्रभित्रै यी कुराहरू घटनाहरू भइरहेछन्। यो कानून आइसकेपछि कानून परिमार्जन भइसकेपछि चाहिँ यसलाई न्यूनीकरण गर्न कतिको सहयोग पुर्याएको छ?
0: नेपालमा त एकदमै राम्रै पालना भइरहे जस्तो लाग्छ मलाई। अब अङ्गदाताले अङ्ग ग्रहणकर्तासँग मिलेमत गरेर नक्कली कागज बनाउने र नक्कली दाता भएर अस्पताल आउने घटनाहरू छिटपुट घटनाहरू अहिले पनि पाइन्छ, नपाइएको होइन, तर नेपालीहरूलाई व्यापक रूपमा विदेशमा लगेर अङ्ग बेचबिखन गराउने, आर्थिक प्रलोभनमा फसाउने आदि इत्यादि काममा केही कमी भएको मैले महसुस गरेको छु भने देशभित्र चाहिँ अत्यन्तै कम संख्यामा मात्रै गैर कानूनी अङ्गदान प्रत्यारोपण काम भइरहेको हुनुपर्छ। मेरो जानकारीमा भएसम्म अहिले अत्यन्तै कठिन यो छ गैर कानूनी काम गर्नलाई। कसै कसैले यसमा चाहिँ यस्तो कुचेष्टा गर्यो गैर कानूनी अङ्गदान प्रत्यारोपणको काम हामी सुन्छौं अहिले पनि कहीँ कहीँ भयो भन्ने कुरा। त्यस्तो भयो भने त फेरि कानून एकदमै कठोर छ। यसमा चाहिँ अङ्गदान गर्ने, दाता ग्रहण गर्ने बिरामी र चिकित्सा कर्मी, कानूनका वेत्ताहरू, प्रशासन सबै नै फेरि कानूनी कार्यवाहीमा जानुपर्ने बाध्य हुन्छ। त्यसैले यो गलत रूपमा, अवैध रूपमा अङ्गदान प्रत्यारोपण काम नगर्नु हुन सबैमा मेरो विनम्र अनुरोध।
1: अब यो अङ्गदानको सन्दर्भमा निकै चुनौतीपूर्ण र जटिल शल्यक्रिया पनि हो, अघि यहाँले शुरूमा भनिसक्नु भएको छ। यति हुँदा हुँदै पनि हामीमा अहिले जुन आएको प्रविधि, जनशक्ति, यसले गर्दा चाहिँ विश्वमा हुने प्रत्यारोपणको तुलनामा चाहिँ नेपाल कहाँ छ यतिखेर?
0: विकसित देशकोसँग त तुलना गर्न गाह्रै छ, होइन? विकसित देशसँग हामी तुलना कहाँ गर्न सक्छौ भन्दाखेरि हाम्रो जुन प्रत्यारोपणको स्तर छ नि त्यो उनीहरूको प्रत्यारोपणको स्तरभन्दा कम छैन है, तर संख्यामा हामी धेरै पछाडि छौं एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अब उहाँहरूकोमा एकदमै महँगो हुन्छ सेवाहरू, हामी कहाँ अत्यन्तै सस्तो मूल्यमा हामी प्रत्यापन गर्छौँ र सरकारी संस्थामा निशुल्कै मृगलाई प्रत्यापन गर्छौँ, त्यो पनि फरक छ। अब एकदमै फरक भनेको त यी मृतदान, मृत व्यक्तिबाट हुने अङ्गदान, उतातिर 80% प्रत्यापन त्यसरी हुन्छ, हाम्रोमा चाहिँ 0.1 पनि छैन मृत व्यक्तिबाट हुने प्रत्यापन भनेपछि। अबको हाम्रो पाटो भनेको हामीहरू अब विकसित देशमा जस्तै मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई व्यापक बनाउनको लागि जे जे उपायहरू छ हामी त्यसलाई आत्मसात गर्दै जानुपर्छ।
1: मैले यहीँनिर अलिकति जोड्न खोजे, जस्तो हामीले यो उपचारहरू गर्ने क्रममा चाहिँ अहिले जुन अङ्गदान यो भनौँ न अङ्ग प्रत्यारोपणकै सन्दर्भमा कुरा गर्दा सरकारले कतिको सहयोग गरिरहेको छ, मृगोला फेल भएको होस्, कलेजो फेल भएको होस्, उहाँहरूको लागि चाहिँ होइन सरकार कतिको लचिलो भएको छ, कतिको सहज।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: हामीले सरकारले अरबौं रूपियाँ डायलिसिस प्रत्यारोपणलाई खर्च गरिरहेको छ। नेपालको स्वास्थ्य क्षेत्रको ठूलो हिस्सा यही काममै सरकारले लगानी गरेको छ। त्यो हिसाबमा चाहिँ हामी नेपालीहरू भाग्यमानी छौं, किनभने अरू विषयका चिकित्सकहरूले मलाई बेला बेला जिस्काउनुहुन्छ तिमीहरूका प्रत्यापन मात्रै फ्री, मृगलाई डायलिसिसमा चाहिँ हाम्रो उपचार फ्री भएन भन्नुहुन्छ। तर बिस्तारै सरकारले आफ्नो सामर्थ्य अनुसार क्यान्सरमा, त्यसै गरी स्पाइनल इन्जुरी भयो, अरू मुटुको भल भनौँ, यिनीहरूमा पनि राहत दिने कामहरू गरिरहेको छ। सरकारको सामर्थ्य पनि हुनु पर्यो, तर सरकारले चाहिँ अङ्गदान र प्रत्यारोपणमा सरकारको क्षमता अनुसार मैले काम गरेकै हो भन्ने लाग्छ मलाई।
1: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवनदान, 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
0: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अङ्गदान गर्छु भनेर घोषणा गर्न मिल्छ, मन्जुरनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मुक्त राष्ट्रिय प्रत्यापन केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अङ्गदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अङ्गदान गर्छु भनेर फारम गर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसेपछि मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भवितव्य भयो, हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकको नातेदारले पनि हाम्रो तर्फबाट अंगदान गर्नको लागि मञ्जुरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अंगदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन। अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन। नत्र नेपालको जुन ऐन कानून छ, नियमावली छ, अंगदान गर्नको लागि अति सहज छ।
1: जस्तो धेरैले अब यो मञ्जुरीनामा दिने जुन पत्रको कुरा यहाँले भन्नुभयो होइन, त्यो पत्रमा आफ्नो मञ्जुरीनामा दिइसकेपछि भनौँ न भवितव्य केही गरेर चाहिँ आफ्नै मञ्जुरीनामा दिइसक्यो, केही गरे आफ्नो परिवारमा कसैलाई त्यो घटना भयो र अंगदान दिनु पर्यो भने चाहिँ के हुन्छ त प्रावधान?
0: सबभन्दा पहिला यो हस्पिटलको आइसियूमा यस्तो घटनाहरू घट्ने भयो, एउटा उदाहरणको लागि सड़क दुर्घटना भयो, टाउकोमा गम्भीर चोटपटक भयो, हो त्यो चाहिँ उपचार अस्पतालमै हुने भयो। त्यहाँ चाहिँ जब उपचार सफल हुन्छ त्यो बिरामी डिस्चार्ज भएर घर जानुहुन्छ। सबभन्दा हामी सबैको इच्छा त त्यही हो नि। कथम कदा चाहिँ उपचार सफल भएन, मस्तिष्क मृत्यु भयो भने विशेषज्ञले घोषणा गर्नुहुन्छ, परिवारले अंगदान गर्ने सहमतिको कुरा आउँछ। त्यो अस्पतालले पनि मेरो अस्पतालमा मस्तिष्क मृत्यु भयो भनेर धर्मभक्त प्रत्यापन केन्द्रमा रहेको समन्वय इकाइले खबर गर्नुपर्छ। समन्वय इकाइको प्राविधिकहरू परिचालित भएर अनि त्यो अंगदाताको परिवारसँग सम्पर्कमा आउनुहुन्छ, अंगदाता अस्पतालको प्रशासनसँग सम्पर्कमा आउनुहुन्छ। यो कानूनी प्रक्रिया, चिकित्सकीय प्रक्रिया सबै पूरा गरेपछि अंग निकाल्ने प्रक्रिया शुरू हुन्छ र अंग निकालेपछि अंग कसले पाउँछ त भन्ने पनि फेरि वितरणको कुराहरू छ। त्यो धर्मभक्त राष्ट्रिय प्रत्यन केन्द्रमा अहिले समन्वय एकै जुन छ त्यहाँको प्राविधिकहरूले त्यस कसले पाउँछ भन्ने एउटा योगफल क्याल्कुलेसन गरेर अंक अंक जोडेर सबैभन्दा बढी अंक पाउने ग्रहणकर्ताले त्यो अंक पाउनुहुन्छ, अरू कसैले पनि पाउन सक्दैन भने।
1: यो चाहिँ अब मञ्जुरीनामा गरिसकेको छ उसले चाहिँ आफ्नो परिवारलाई पहिला प्राथमिकतामा राख्नु पाउँछ कि पाउँदैन भन्नु खोज्छ?
0: पाउँदैन, किनभने मस्तिष्क मृत्युबाट प्राप्त अंग राज्यको हो, यसको निश्चित मापदण्ड छ, ऐन कानून अनुसार यो वितरण हुन्छ र यो राज्यले पारदर्शी ढंगले यसमा वैज्ञानिक तरिकाले सबै जस्तो चारवटा मृगोलाको चारवटा सबभन्दा पहिला कति वेटिङमा बसेको छ, म्याचिङ राम्रो भएकोले धेरै पोइन्ट पाउँछ, म्याचिङ भयो भने सफल हुन्छ नि त। र मेरो अंगदाताको उमेर र ग्रहणकर्ताको उमेर जति कम भयो, जस्तो अति 80 वर्षको अंगदाता हो भने त्यो नजिकैको उमेरको लागि अंग ग्रहण गर्ने व्यक्तिले दिँदाखेरि उत्तम भयो नि। 4 वर्षको बच्चा अंगदाता छ भने 80 वर्षको वृद्ध विद्यालय दिएर खासै फाइदा भएन। समान उमेरकाहरूले अंगदान गर्ने बढी अंक पाइन्छ भने संसारमा कहीँ नभएको प्रावधान, अघि मैले पनि भने महिलालाई 3 गुणा बढी अंक दिने चलन छ यस्तै मस्तिष्क मृत्युबाट आएको अंक। त्यसैले यस्तो मापदण्ड अनुसार यो अंग वितरण हुन्छ, कसैले पनि 1 अंक तलमाथि गर्न पाउँदैन। यसमा चाहिँ आफ्नो परिवारले दिन्छु भन्यो भने जीवित व्यक्तिले नै दिनुपर्छ, जीवित व्यक्तिले आफ्नो नातेदारले दिने हो। मृत्यु भइसकेपछि, ब्रेन डेथ भइसकेपछि त्यो अंग सबै सरकारको हुन्छ। आफ्नो मान्छेलाई यदि दिनुपर्ने दिने इच्छा छ भने आफू स्वस्थ हुँदाखेरि आफैले मञ्जुरीनामा भरेर दिन मिल्छ। आफू मृत भइसकेपछि आफू मृत भएपछि दिन्छु भन्ने चाहिँ व्यवस्था छैन, त्यो चाहिँ राज्यकै सम्पत्ति हो।
1: भनेपछि जीवित भएको जीवितको समयमा चाहिँ उसले त्यो मञ्जुरीनामा भरे तापनि आफ्नो परिवार अथवा कसैलाई चाहिएको खण्डमा त्यो मृगोलाई दान दिन पाउने भयो।
0: मस्तिष्क मृत्यु भएको व्यक्तिको चाहिँ राज्यले वितरण गर्छ,
1: तर
0: जीवित व्यक्तिले त यसमा आफ्नो दाता र ग्रहणकर्ता जाने अस्पतालमा अनि हामी फल्नाले मेरो फल्ना मान्छेले दिन्छु भन्ने अनि उनीहरूको नाता प्रमाणीकरण सबै हेरेपछि चिकित्सकले आफ्नो जाँच गरेपछि त्यो प्रत्यापन गर्न मिल्छ। त्यसमा यति झन्झटै गर्नु पर्दैन। स्वस्थ व्यक्तिले आफू स्वस्थ जीवित हुँदाखेरि आफ्नो नातेदारलाई, अघि मैले भने 52 जना नातेदार छन्, दिन पाइन्छ, दिन सकिन्छ र दिएर प्रत्यापन भइरहेको छ। आफू स्वस्थ हुँदाखेरि नदिने अनि मरेपछि अब खरानी हुने बेला मात्र दिन्छु भन्ने चाहिँ हाम्रो ऐनमा छैन।
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो। परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कूल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। एकजना व्यक्तिले गरेर हुँदैन, यो सबै पक्ष समाजका सबै अगुवाहरू, हामी 2-4 जना मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई।
1: अब यसको लागि चाहिँ विद्यालय स्तरमा, समुदाय स्तरमा चाहिँ कस्तो खालको अभियानहरू चाहिँ चलाउन?
0: विद्यालय स्तरमा त पाठ्यक्रमै राख्न मिल्यो, जस्तो 10 क्लासमा हैन अथवा 10 प्लस 2 मा जहाँ उहाँहरू बुझ्न सक्ने हुन्छ नि धेरै पनि आधा पेजको पाठ्यक्रम अङ्गदान र प्रत्यार्पण भन्ने यो कुराहरू उहाँहरूले बुझायो भने त्यो पिँढीले बुझ्यो भने त सकिहाल्यो नि कुरो त्यही सबै त्यो पास गरेर आउनुपर्छ सबैले यो कुरा पहिले बुझ्नुहुन्छ र उहाँहरू प्रिपेयर हुन्छ तयारी हुन्छ भन्ने लाग्छ मलाई भने समुदायमा त समुदायसँग पुग्ने सबभन्दा सशक्त माध्यम भनेको आजकल स्थानीय सरकार हो नगरपालिका हो गाउँपालिका हो वडा अध्यक्ष र वडा सदस्यहरू हुन् त्यसो भयो भने त सबैकोमा पुगिहाल्छ नि
1: स्थानीय सँगसँगै चाहिँ केन्द्रीय सरकारले पनि के गर्नुपर्छ
0: केन्द्रीय सरकारले अब स्रोत साधन उपलब्ध गराउने अब सबै स्थानीय निकायहरूमा यो सम्बन्धी छुट्टै स्रोत साधनको व्यवस्था नहुन सक्छ गाह्रो हुन सक्छ केन्द्रीय सरकारले अंगदानको लागि प्रचार प्रसारको सामग्रीहरू वितरण गर्ने पालिका स्तरसम्म वडा स्तरसम्म जनशक्तिलाई तालिम दिने अंगदान भनेको के हो कसरी गर्ने फाइदा के हो बेफाइदा के हो सबै कुराहरू तालिम दिएर त्यो उहाँहरू मार्फत जनसमुदायसम्म यो सूचना पुर्याउने भने अब राष्ट्रिय संचार माध्यमहरू छ नि मा पनि सरकारले आफ्नो भूमिका खेल्नै पर्छ जस्तो सामाजिक सञ्जाललाई व्यापक प्रचार प्रसार गर्ने सरकारले मात्र गर्नुपर्छ भन्ने छैन यहाँ मैले के देख्छु भन्दाखेरि अलिकति पैसा आउने ठाउँमा चाहिँ सबैको ध्यान जाने जबकि अङ्गदान गरियो अङ्ग त तपाईँलाई चाहिएर मैले चाहिएर हामी कराएको होइन नि यसमा ध्यान किन जाँदैन भन्छु म यो त झन् 3 करोड नेपालले फाइदा हुने काम हो अङ्ग भनेको पैसाले किन्न पाइन्छ र पाइँदैन नि हामी अलि स्वार्थी भयौँ कि जस्तो लाग्छ मलाई जहाँ चाहिँ गुलियो छ त्यहाँ चाहिँ भुल्ने जहाँ चाहिँ त्यागको कुरा छ जहाँ चाहिँ समर्पणको कुरा छ जहाँ चाहिँ आफू खेर जाने अङ्ग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि त्यसमा चाहिँ नलाग्ने के सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त
1: अब विशेष गरेर अघि यहाँले भन्नुभयो कि अङ्ग फेलर भएर भनौँ न अङ्ग क्षति भएर त्यसको प्रत्यारोपण गर्नुभन्दा पनि त्यसमा खर्च लगानी गर्नुभन्दा पनि त्यो हुनै नदिनको लागि चाहिँ हामीले उपायहरू अवलम्बन गर्नु
0: एकदमै राम्रो उपाय
1: त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ
0: मैले अघि नै भने नसर्ने रोग अहिले अङ्ग फेल हुने प्रमुख कारणहरू हो एकदम राम्रो उपायहरू साधारण फेरि एकदमै साधारण उपायबाट हामी आफू स्वस्थ रहन सक्छौ हाम्रो अङ्गहरू स्वस्थ राख्न सक्छौ एक नम्बर चाहिँ जुन आधुनिक जीवनशैलीले कारणले गर्दाखेरि हामी कहाँ मधुमेह उच्च रक्तचापको समस्या एकदमै बढेको छ र यो दुईटा समस्याले धेरै अङ्गहरू फेल गर्ने गर्छ विभिन्न अङ्गहरू हगि यसमा चाहिँ अब डायबिटिज र ब्लड प्रेसर मैले अघि भने मृगोला मुटु दिमाग आँखा गरेर कलेजो प्याङ्क्रियाज सबै अङ्गहरूलाई ड्यामेज गर्दै जान्छ यो कुरा रोक्नको लागि आफ्नो जीवनशैलीमा पहिला परिवर्तन गरौँ हामीहरू स्वस्थ जीवनशैली यसको व्याख्या अब जति गरे पनि पुग्दैन त्यो भनेको के हो भन्दाखेरि हामी खानपिनमा स्वस्थ आहार गरौँ सन्तुलित आहार गुलियो र चिल्लो कम गरौँ हामीहरू शरीरको तौल नियन्त्रण राख्नको लागि नियमित शारीरिक व्यायाम गरौं अल्छी नगरौं अङ्ग फेल भएपछि उपचार खोज्न जाने होइन कि अङ्ग फेल हुनै नदिने उपाय गरौं नियमित शारीरिक व्यायाम गरौं शरीरको तौललाई नियन्त्रणमा राखौं सुगर र जुन चाहिँ हाम्रो ब्लड प्रेसर छ नि त्यो बढ्नै नदिऊ यो भनेको जीवनशैलीसँगै सम्बन्धित रोग हो एउटा कुरा त्यो अर्को कुरा चाहिँ हामीले चाहिँ धुम्रपान र मद्यपानको कुरा गर्छौँ खुब यो फेसनको पनि छ नयाँ एउटा युवा पिँढीमा पनि त्यत्तिकै छ यो चाहिँ शरीरलाई फाइदा होइन बेफाइदा मात्रै गर्छ धुम्रपान अझ हानिकारक मद्यपान पनि हानिकारक यो गर्दै नगरौँ होइन कुनै पनि बहानामा अब खुसी भए पनि त्यो खुसी नभए पनि त्यो होइन नगरौँ आफ्नो शरीरलाई स्वस्थ राखौँ अर्को कुरा म के भन्छु भन्दाखेरि अब मृगौलाको हकमा र अरू अङ्गमा पानी चाहिँ प्रशस्त मात्रामा पिउँ सुक्खा नराखौँ शरीरलाई होइन हामीले कुनै कुनै औषधिहरू शरीरको लागि हानिकारक छ है जस्तो नदुख्ने औषधिहरू ब्रुफेन जातिको औषधिहरूले मृगौलालाई ड्यामेज गर्छ त्यसै गरेर एन्टिबायोटिक्सहरू पनि छ कुनै कुनै एन्टिबायोटिक मृगौलालाई अरू अङ्गलाई पनि हानि गर्छ अरू औषधिहरू छ सिटामोल जातको औषधले कलेजोलाई हानि गर्छ अनावश्यक रूपमा मैले यहाँनिर यो शब्द पढेँ चिकित्सकको सल्लाह बिना अनावश्यक रूपमा जथाभावी यी औषधिको सेवन चाहिँ नगरौँ एकदम मात्रा सबैभन्दा महत्वपूर्ण कुरा भन्छु म हामीले चाहिँ वर्षको एकचोटि आफ्नो स्वास्थ्य परीक्षण गर्ने कि नगर्ने गाडी चाहिँ नयाँ किन्दाखेरि वर्षको 3 चोटि हामी सर्भिसिङ गर्ने पुछेर राख्ने टक्क टल्काएर राख्ने हाम्रो शरीरको जाँच वर्षको 1-4 हजार खर्च गरेर हाम्रो शरीरको सम्पूर्ण जाँच हुन सक्छ र अहिले हाम्रो अवस्था के छ थाहा हुन्छ, समयमै थाहा भयो भने त्यो रोग लागेकै छ भने उपचार गरेर निको पार्न पनि सकिन्छ।
1: क्षति भए अङ्गलाई क्षति हुन नदिन चाहिँ सुरुमै हामीले गर्नुपर्ने परीक्षणहरू चाहिँ
0: हो, जस्तो मृगौलाको चाहिँ अब प्रोटिन पिसाबमा प्रोटिन गएको छ कि छैन, रगतमा क्रिएटिनको मात्रा के छ त्यो हेर्ने हो, भिडियो एक्सरे पेटको अल्ट्रासाउन्ड गरेर पनि पेटको कलेज हो, मृगौला प्यान्क्रियास अरू अवस्था के छ त्यो थाहा हुन्छ, अब मुटुको डाक्टर साहबले इको गर्ने अनि भित्रको अरू जाँचहरू गरेर पनि उहाँले थाहा पाउनुहुन्छ, त्यसै गरेर अब नसाको डाक्टरले पनि आफ्नो हिसाबले जाँच गर्यो भनेपछि यो विभिन्न चिकित्सकीय विज्ञहरू छन्। तर सबभन्दा पहिला विज्ञ पनि चाहिएन, साधारण चिकित्सकको हातबाट वर्षको एकचोटि कसलाई कुन रोग लाग्छ भने कसले भन्न सक्छ, त्यसको लागि तपाईँले वर्षको एकचोटि स्वास्थ्य परीक्षण गराउँ के, आजकल जिल्ला हस्पिटलमा पनि सबै सुविधा उपलब्ध छ, सामुदायिक हस्पिटलहरू निजी हस्पिटलमा पनि व्यापक रूपमा परीक्षण हुन सक्छ, सहज रूपमा 2-4 हजारै खर्च गरेर वर्षको एकचोटि मेरो शरीर ठिक छ कि छैन, मेरो मृगौला ठिक छ कि छैन, मेरो मुटु ठिक छ, यसरी जाँच गरौं र यदि समस्या देखे भने उपचार गरौं निको पार्न सकिन्छ, होइन भने धेरै जसो अङ्ग फेल भएको अन्तिम अवस्थामा मात्रै लक्षण देखा पर्न सक्छ, भित्रभित्र खत्तम भइसकेका छ लक्षण देखा पर्दैन, जब लक्षण देखा पर्छ तपाईँको अवस्था अन्तिम हुन्छ, उपचारै गर्न नसकिने प्रत्यारोपण गर्नै पर्ने त्यो अवस्थामा नपुगौ, वर्षको एकचोटि चाहिँ आफ्नो शरीरलाई दिनु होला है, यति मेरो अनुरोध छ।
1: हजुर, कार्यक्रमको अन्त्यमा पुगिसकेका छौँ, छोटकरीमा भन्नुपर्दाखेरि चाहिँ जसले यो कार्यक्रम सुनिसकेर चाहिँ अब मेरो मृत्यु पछि चाहिँ मेरो अङ्ग दान दिनुपर्छ भनेर आजै मन्जुरी नामा दिनको लागि चाहिँ के गर्ने सुझाव के दिनु,
0: आज चाहिँ यहाँहरूलाई साँच्चै नै मनदेखि चाहनुहुन्छ भने मैले भने स्वास्थ्य अभियान नेपाल साना हस्पिटल लोकन्थलीमा पनि यो सुविधा छ र सरकारी संस्था शहीद धर्मग्रास चेत प्रत्यापन केन्द्रमा पनि यसको इकाइ नै छ, यहाँले सम्पर्क राख्न सक्नुहुन्छ, अङ्गदानको लागि फारम भर्न सक्नुहुन्छ, घरमा बसेर पनि मोबाइल मार्फत या अनलाइन मार्फत पनि गर्न सक्नुहुन्छ, यति गर्नुभयो भने साँच्चै भवितव्य पर्यो भने त्यो अङ्गको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
1: हस्, डाक्टर साहबलाई म धेरै धन्यवाद दिन चाहन्छु, व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो अङ्गदानका सन्दर्भमा जानकारी गराइदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद, यहाँले यति मौका दिनुभयो, जटिल विषयमा अब सुसूचित गर्नुपर्ने एकदमै अत्यन्तै संवेदनशील विषयमा समय दिनुभयो मलाई बोल्ने, यहाँको लागि धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो सान अस्पतालमा कार्यरत स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ। नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था, चुनौती र भइरहेका प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888, 98-0-12-35-8888।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाई पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइदै पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढा नीलकण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जनभन्दा बढ़ी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न मध्यमवर्गीय नेवार परिवारमा आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो र अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाइक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घर आएसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसैकि सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्वको राजा मानिन्छ। नाग रिसायमा पानीको अभाव हुने आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्ष

0: धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोडिएका छन्। आज आठ प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र विरही पर्व गुरही पर्व मनाइँदैछ। भदौ एकतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आफ्ना घर फर्कने गरेका छन्। यस पर्वका दिन बिहानै नुहाई धुवाई गरी आफ्ना मान्यजन इष्टमित्र छरछिमेङलाई सगुनको रूपमा दूध दही र पीड़ालुको कलिलो पात अर्थात गाभा हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिङ परम्परा रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी स्थानीय खानाको परिकार खुवाउने चलन पनि रहेको छ। गाउँघरतिर गोरस शीतन अर्थात गाई भैँसीको दूध दही मही बाँड्ने चलन समेत छ। यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस पर्वमा गाउँघरमा युवा युवती जम्मा भएर पिङ खेल्ने देउडा खेल्ने ठाडी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बढ़ीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरू भएको छ। दर्शनार्थीको पढ़दो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा शुरू गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भीड़ हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा शुरू गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। प्रदेश सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत पुनस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा अस्ति शनिबार पहिरोमा परि चारजनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका

0: धेरै ठाउँ मधेस प्रदेश तथा तराई कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो र सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरूरी नजिकै चालिसेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान पाउने छ बजेतिर खसेको सुक्खा पहिरोका कारण सड़क दुईतर्फी नै अवरूद्ध भएको गजुरी प्रहरले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिकी उल्ची फ्रीडम शील्ड सैन्य अभ्यास आजदेखि शुरू भएको छ। आजदेखि 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर। लेन्सले पेरिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रोफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 32 मिनटमा गोल गरेका छन्। तर त्यसको 7 मिनटपछि किलियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाडीमा सीमित बन्यो। पीएससीले शुरूआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लीग वानको उपाधि दौड़मा पीएससीलाई सबैभन्दा कड़ा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियन भन्दा 6 अंक पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो। यसपटक डिनो टोप मोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने। आफूलाई पाक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुढ़ई पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: पूर्वको Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: चिको कलेक्शन साली नदी को सीर
8: मणि चूड को काख
7: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
8: शांति र आनंद को अनुभूति
7: भेड़भाड़ बाट टाड़ा
8: शहर बाट नजिकै
7: तपाईको स्वागत र आतिथ्य का लागि सधैं तत्पर
8: झूले अर्गानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारी का लागि फोन नंबर 98 61 49 56 6

0: 98 41 29 54 81 वेबसाइट झूले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको नाग पोखरीमा आज बिहानैदेखि मेला भर्नेको भीड़ लागेको छ। यस नाग पोखरीमा नागको पूजा गर्ने काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड़ लागेको हो। साथै नागपञ्चमीका अवसरमा काठमाडौँको दक्षिण भेगको कीर्तिपुर नगरपालिका 14 रहेको टौदहमा पनि आज मेला लागेको छ। टौदह कर्कुटक नागको वासस्थानका रूपमा परिचित छ। तलाउका लागि रहेको टौदहमा नागपञ्चमीका दिन दुबो, गाईको दूध, अक्षता आदि चढ़ाएमा नागबाट भय नहुने र घर परिवारमा सुख शान्ति तथा कल्याण हुने जनविश्वास छ। टौदह र त्यस वरपरका स्थानीयवासीले बारीमा फलेको नयाँ फल र तरकारी समेत ल्याएर नागलाई चढ़ाउने गर्छन्। नागपञ्चमीकै अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि मेला लागेको छ। भक्तपुरको चागो नारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ। मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरू मन्दिरमा पुगेका छन्। यस मेलामा चागु नारायणलाई गाईको दूध, घिउ, दुबो र रायोको गेडा चढ़ाउनाले घर खेतमा नागले दुःख नदिने धार्मिक विश्वास छ। आजको दिन चागो नारायण मन्दिरबाट फर्किएर आफ्नो घरको मूल ढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढ़ाउने परम्परा रहेको छ। र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा हुँदैछ। हरेक वर्ष भदौ 1 गते बाघ भैरवको जन्मदिनको अवसरमा जात्रा हुने प्रचलन छ। आजका दिन बाघ भैरवको मन्दिरलाई 108 चोटि परिक्रमा गर्ने परम्परा छ। यो जात्रा विक्रम सम्वत 2013 सालदेखि शुरू भएको हो। कीर्तिपुरका बासिन्दाका इष्टदेवताका रूपमा समेत मानिने बाघ भैरवको जन्मदिनको रूपमा प्रत्येक वर्षको सिंह संक्रान्ति अर्थात भदौ 1 गतेका दिन बाघ भैरवको जात्रा गरिने प्रचलन रहेको छ। बाघ भैरवको तीनवटा मूर्ति मध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाउँमा परिक्रमा गरेर जात्रा गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागपञ्चमीको अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नाग मन्दिरहरूमा भक्तजनको भीड़। भक्तपुरका धार्मिक पीठहरूमा बिहानैदेखि मेला। नाइमा एक्सपोमा 5500 गाड़ी बुकिङ 1,80,000 अवलोकन गरे। र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा लाग्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Michelin, Michelin, Michelin.
5: World's number one tire brand.
6: सडक सुरक्षा जीवन रक्षा।
7: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
6: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सीधाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनुपर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै, त्यस्तै आजको कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो र नेपालमा गाड़ीहरूको अवस्थाबारे सिप्रदी ट्रेडिङका ईभी सेगमेन्टका डेप्युटी म्यानेजर सुजन कार्की र म्यानेजर अभिरूचि गिरीसँग गरिएको कुराकानी पनि छ।
1: जति पनि गाडीहरू आएको छ, एक त हाम्रो भारतीय गाडी टेराइन मिल्ने पनि भयो, त्यहाँको वेदर टेराइन सबैसँग मिल्ने सिमिलर मेन्टालिटी त्योवाला कल्चरबाट आएको गाडीहरू र पनि हाम्रो नेपालीहरूसँग क्लिक
2: टाटामा हुने भनेको अफोर्डेबल सर्भिस, स्पेयर पार्ट्सहरूको अभाइलेबिलिटी, अनि त्यस पछाडि सर्भिस नेटवर्क्स, अब चार्जिङको हेर्नु चाहिँ चार्जिङ नेटवर्क्सहरू, अनि अर्को भनेको चाहिँ अब ब्याट्री रिलेटेड इस्युजहरू केही गरी आयो अथवा ठोकेको केसेसहरूमा ब्याट्री डायग्नोस्टिक एन्ड रिज प्रोडक्सन फेसिलिटिज भनेर हाम्रो जुन चाहिँ युनिट छ जसले यहाँ ठोकेको ब्याट्रीहरूलाई इजिली खोलेर रिपेयर गर्न सक्छ क्या। यो टेक्नोलोजी चाहिँ नेपाली अटोमोबाइलमा चाहिँ टाटासँग मात्रै छ। अब यो कारणहरूले चाहिँ अब ग्राहकहरूको एउटा सन्तुष्टि भनौँ न अब प्लस पोइन्टहरू, यो चाहिँ एउटा बेस्ट पार्ट हो।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, नेपालमा पाँच वर्षमा गाड़ी तथा तिनका पार्ट पूर्जा आयातमा 4,70,50,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, बढ़दै जाँदा काठमाडौँ उपत्यका लगायत प्रमुख शहरमा ट्राफिक जाम, पार्किङ अभाव, वायु तथा ध्वनि प्रदूषण र सड़क सुरक्षा सम्बन्धी समस्या थपिँदै गएको छ। यसलाई व्यवस्थित गर्न के गर्नुपर्ला? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि सामान्य रूपमा सञ्चालन गराइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। वर्षातको समय छ, लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने मौसम तथा सड़कको अवस्था बुझेर मात्रै बाहिर निस्कनुहोला। ट्राफिक अपडेट पछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। पाँच वर्षमा 4,70,000,000,000 गाड़ीहरू आयात भएका छन् भने 58% बढ़ी हिस्सा कार र मोटरसाइकलको रहेको छ। नेपालमा पाँच वर्षमा गाड़ी तथा तिनका पार्टपूर्जा आयातमा 4,70,50,00,000,000,000 रूपियाँ भन्दा बढ़ी रकम बाहिरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्कले मोटरसाइकल, कार, जीप, बस, ट्रकसँगै टायर, इन्जिन, ब्याट्री लगायत गाड़ीका सम्पूर्ण पार्टपूर्जा आयातमा उक्त रकम बाहिरिएको देखाएको छ। तथ्याङ्क अनुसार कुल आयातमा साना निजी गाड़ीको हिस्सा उल्लेख्य छ। पाँच वर्षको कुल गाड़ी आयात मध्ये 58% भन्दा बढ़ी हिस्सा मोटरकार र मोटरसाइकलले मात्रै ओगटेका छन्। गाड़ीको आयात बढ़दै जाँदा काठमाडौँ उपत्यका लगायत प्रमुख शहरमा ट्राफिक जाम, पार्किङ अभाव, वायु तथा ध्वनि प्रदूषण र सड़क सुरक्षा सम्बन्धी समस्या थपिँदै गएको विज्ञहरूको भनाइ छ। पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले निजी गाड़ीको आयात भन्दा सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। उहाँका अनुसार अत्यधिक निजी गाड़ी भित्रिँदा सड़कमा चाप बढ़नुका साथै शहरी यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ। तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेन। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 1200 कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि चार साता यता तातोपानी नाका ठप्प बनेको छ। भोटेकोशी गाउँपालिका दुई स्थित कोदारीको इको क्षेत्रको सड़क खण्डमा असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि दुई देश बीचको सड़क सञ्जाल टुटेको थियो। त्यस्तै अरणीको राजमार्ग डाकलाङमा साउन 3 गतेबाट र लिपिङ बजार नजिकै साउन 19 गतेबाट वर्षाका कारण सड़क अवरूद्ध भएको थियो। सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको हो। वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुने तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन्। तातोपानी भन्सार कार्यालयका अनुसार सामान बोकेका कन्टेनरहरू काठमाण्डुतर्फ जान सकेका छैनन्। अरणीको राजमार्गको कोदारी डाकलाङ लगायतका स्थानमा पहिरो जाने क्रम रोकिएको छैन। भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि 25 अर्ब 25 करोड़ रूपियाँ राजस्व संकलनको लक्ष्य राखेको तातोपानी भन्सार चार सातादेखि सुनसान छ। सड़क अवरूद्ध हुँदा दशैं तिहार पर्व लक्षित सामान स्याउ लसुन जस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्से लासा र न्यालम लगायत शहरमा रोकिएको भन्सार कार्यालयले जनाएको छ। करिब 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा करिब 20 अर्ब रूपियाँ बढ़ीको सामान रोकिएका छन्। सड़क अवरूद्ध हुँदा तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीहरू ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमलधारा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सञ्चालन भएको छ। साउन 30 गते राति करिब 10:25 जाँदा सड़क माथिबाट रूखसहितको सुक्खा पहिरो खस्दा नारायणगढ़ काठमाण्डौ सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको थियो। पहिरोका कारण सड़कमा गाड़ीहरू रोकिएका थिए। सड़क अवरूद्ध भएपछि तत्काल पहिरो पन्छाउने काम थालिएको थियो। पहिरो हटाएपछि आइतबार बिहान 7:15 नारायणगढ़बाट काठमाण्डौ तथा काठमाण्डुबाट नारायणगढ़तर्फ जाने गाड़ीहरूको आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको हो। सड़क सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका तथा सो सड़क खण्ड हुँदै आवत जावत गर्ने गाड़ीहरू नियमित रूपमा सञ्चालनमा आएका छन्। वर्षातका कारण सड़क माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन भने आग्रह गरिएको छ। नेपालमा विद्युतीय सवारी साधन ईभीको प्रतिस्पर्धा बढ़िरहेका बेला टाटा मोटर्सले मूल्य र सुविधा केन्द्रमा राखेर आफ्ना लोकप्रिय ईभी मोडललाई थप परिमार्जन गरेको छ। यही रणनीति अनुसार नेपालमा नयाँ पञ्च र टियागो ईभी बिक्रीमा ल्याइएको छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा हिजोसम्म सञ्चालित नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 यी दुई मोडलले ग्राहकको ध्यान तानेका छन्। विशेष गरी पञ्च ईभीको मूल्यमा आएको कमी र टियागो ईभीको किफायती मूल्यले एक्सपोमा आउने ग्राहकको चासो बढ़ेको देखिन्छ। नयाँ पञ्च ईभीको शुरूआती मूल्य 33,99,000 रूपियाँ तोकिएको छ। एक्सपो अवधिभरि बुकिङ गर्ने ग्राहकका लागि भने कम्पनीले विशेष छूटसहित 32,99,000 रूपियाँमा उपलब्ध गराएको थियो। पञ्च ईभीको टप भेरिएन्टको मूल्य 37,99,000 रूपियाँसम्म छ। नयाँ मोडलमा 30 किलोवाट आवर र 40 किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यसअघि बजारमा रहेको पञ्च ईभीको तुलनामा दुवै ब्याट्री विकल्पको क्षमता 5 किलोवाट आवरले बढ़ाइएको कम्पनीको दावी छ। नयाँ पञ्च ईभी एक्टिभ प्लेटफर्ममा आधारित छ। त्यस्तै टाटा टियागो ईभीको मूल्य 28,99,000 रूपियाँको शुरूआती मूल्यमा सार्वजनिक गरेको छ। यसको टप भेरिएन्टको मूल्य 29,99,000 रूपियाँ तोकिएको छ। शहर केन्द्रित र किफायती विद्युतीय सवारी खोज्ने ग्राहकलाई लक्षित गर्दै नयाँ टियागो ईभी ल्याइएको हो। यसमा 24 किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री र 55 किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ। मोटरले 114 एनएम टर्क उत्पादन गर्छ। एक्सपोमा दुवै मोडल बुकिङ गर्ने ग्राहकहरूलाई सिप्रदीले 11 वर्ष वा 2,20,000 किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ। नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले कम्पनीको विद्युतीय सवारीप्रतिको प्रतिबद्धता थप पुष्टि गर्ने बताइएको छ। कम्पनीले नयाँ मोडलसँगै बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधार विस्तारले ग्राहकलाई विद्युतीय सवारी प्रयोगमा थप सहजता र विश्वास दिलाउने अपेक्षा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कूटरको अवलोकन गर्नुभएको छ। उहाँले काठमाण्डुको बुढानीलकण्ठ स्थित कारखानामा पुगेर नेपालमै पहिलो पटक उत्पादन गरिएको विद्युतीय स्कूटर यात्री P2 हेर्नुभएको हो। उहाँले नेपालमै बनेको विद्युतीय स्कूटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। नेपालले आफै डिजाइन गरेर विद्युतीय स्कूटर निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिनुभएको छ। नेपालमा बनेको स्कूटरले विश्व बजारमा चलिरहेका ब्राण्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उहाँले दिनुभएको छ। नेपालमा बनेको स्कूटर अमेरिकी पहाड़हरूमा समेत दौड़िन सकून् भन्दै उहाँले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्राण्ड मन परोस् र नेपालीहरूले खोजी खोजी चढ़ेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कूटर अहिलेलाई भने गोप्य राखिएको छ। नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकिएर नेपाल फर्किएका असीम पाण्डेले 2017 ब्युटीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी यात्री मोटरसाइकल खोलेका थिए। सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाड़ी विक्रेता कम्पनी सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा सिप्रदी यात्री बनेको छ। अहिले यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन इन्जिनियरिङ र भारतको दुई पांग्रे सवारी साधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय स्कूटर यात्री P2 निर्माण गरेको हो। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा नाइमा मोबिलिटी एक्सपो र नेपालमा गाड़ीहरूको अवस्थाबारे सिप्रदी ट्रेडिङका प्रतिनिधि तथा टाटाको ईवी सेगमेन्टका डेप्युटी म्यानेजर सुजन कार्की र म्यानेजर अभिरुचि गिरीसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हर एक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, यसमा शब्द संगीत र स्वर रहेको थियो त्रिशाला गुरूङको। कार्यक्रममा अब पालो नाइमा मोबिलिटी एक्सपो र नेपालमा गाड़ीहरूको अवस्था बारे सिप्रदी ट्रेडिङका प्रतिनिधि तथा टाटाको ईवी सेगमेन्टका डेप्युटी म्यानेजर सुजन कार्की र म्यानेजर अभिरुचि गिरीसँग गरिएको कुराकानीको।
3: अहिले जताततै विद्युतीय गाडीको चहल पहल र बजारको माग, त्यसमा आम नेपाली नागरिकको रुचि अभिरुचि, यो सबैलाई हेर्दाखेरि यहाँहरूले आफ्नो स्थानबाट हेर्दा चाहिँ कस्तो पाउनु भएको छ?
4: मान्छेहरूले के भइरहेछ त्यो एजुकेसन हुन्छ नि, हाम्रो मान्छेहरूमा चाहिँ बढ्दै भइरहेको छ, त्यसले गर्दा चाहिँ एकदम राम्रो चाहिँ उत्साह गर्न खोजेको छ।
3: सिप्रदीको इतिहास हेर्ने हो भने टाटाले जुनसुकै गाडी बनाओस् र सिप्रदीले जुनसुकै गाडी बजारमा ल्याउने तयारी गरोस्, त्यहाँ एक खालको वातावरण हेर्न आउने अथवा लिन आउने व्यक्तिहरूको त्यसप्रतिको झुकाव अलिक बढी नै हुन्छ। व्यावहारिक रूपमा हेर्दाखेरि चाहिँ के जस्तो लाग्छ?
4: फर्स्ट अफ अल हजुरको यो सिप्रदीको 42+ इयर्सदेखि त हजुरको अटोमोटिभ यही मार्केटमा हुनुहुन्छ होइन, हामी भएको त्यति वर्ष भइसक्यो। त्यसपछि सिप्रदीले चाहिँ हजुरको गाडी बिक्री पश्चातको जुन सेवा हुन्छ नि, सबभन्दा फोकसै त्यही लागेको हजुरको 20 हाम्रो सेल्स सेन्टर छ भने 21 त हाम्रो इभी डेडिकेटेड सर्भिस नेटवर्क छ। त्यसले गर्दा मान्छेहरूमा त्यो कन्फिडेन्स हुन्छ नि, म किने भने म ढुक्क हुन्छु भने त्यो चाहिँ बेसी छ हाम्रो ग्राहकहरूमा चाहिँ।
3: सिप्रदीको कार्यालयभित्र अथवा भनौँ सिप्रदीमा हामीले यो टाटाको कुनै पनि मोडल आइपुग्दाखेरि हामीले यसलाई चाहिँ यसरी लैजान सकिन्छ अथवा यसको चाहिँ बजारमा यस्तो माग हुन सक्छ, यसमा यो चिज छ होइन, यो चिजको लागि चाहिँ लामो समयदेखि हाम्रा ग्राहकहरूले खोजिराख्नु भएको छ भन्ने खालको यस्तो छलफल भइराख्दाखेरि चाहिँ हामीले नवीनता चाहिँ के दिँदैछ?
4: अहिले हजुरले हेर्दै गएछ हाम्रो 5-6 वर्ष भइसक्यो इभी गाडीको जति पनि मोडल त्यसपछि आएको छ, ग्राहकको इच्छा अनुसार आएको छ एकदमै, चाहे त्यो हजुरको टियागो ह्याचब्याक सेगमेन्ट, त्यसपछि आएको पन्च होस् एसयुभी होस् या निक्सन होस् या कर्व होस्, हजुरको जति पनि गाडीहरू आएको छ, एक त हाम्रो भारतीय गाडी टेराइन मिल्ने पनि भएको, वेदर टेराइन सबैसँग मिल्ने सिमिलर मेन्टालिटी त्यो कल्चरबाट आएको गाडीहरू भएर पनि हामी नेपालीहरूसँग क्लिक हुन्छ। त्यो बाहेक जति पनि हुन्छ नि अहिले मार्केटमा डिमान्ड यस्तो छ युवाका गाडीको, त्यो छलफल पनि
3: अब समस्या कहाँनिर हुन्छ भने यहाँहरूले बजारको माग फेक्नको लागि चाहिँ के भन्दै
4: हाम्रो चाहिँ इच्छा भनेको अहिले जति पनि राम्रै बुकिङ भइरहेको छ, सबैजना जो जसले गाडी लिनु पर्ने हुन्छ, जस्तै अहिले हामी बुटिङ मण्डप हामी बुकिङ लिइरहेछौँ भने थापाथलीबाट हाम्रो डेलिभरी सुरु भइसक्यो पञ्चको होइन, जति सके छिटो ग्राहकहरूलाई त्यही हामी गाडी किन्ने उत्साह बुकिङ जुन इच्छाले गर्नुहुन्छ गाडी घरलाई पनि त्यत्तिकै हजुरको उत्सुकता हुन्छ, त्यसलाई चाहिँ सकेसम्म हामी जति छिटो अहिले त हाम्रो टिमै त्यसमा लागि परेको छ।
3: हाम्रो टाटाको गाडी सबै मार्गमा पुग्न सक्ने हो,
4: टाटाको गाडी हजुरको सेफी ग्राउन्ड क्लियरेन्स नेपालको टराइनको लागि पर्फेक्ट गाडी हो।
3: सिपेरीले फरक फरक मोडलका गाडीहरू विशेष गरी टाटाका गाडीहरू नेपालको बजारमा ल्याउँदाखेरि यहाँहरूको भनौँ न दर्शकलाई के ग्राहकलाई ढुक्क बनाउने सन्तुष्ट बनाउने पक्ष चाहिँ के छन्?
5: यस्तो हुन्छ हाम्रोमा चाहिँ अब हेर्नुहुन्छ भने हाम्रो इन्डियन गैस कम्पनी भयो, अब ग्राहकहरूको डिमान्ड अनुसार हामीसँग डिफ्रेन्ट सेगमेन्ट्सहरू छ, इन्ट्री लेभलको ह्याचदेखि हामीसँग प्रिमियम एसयुभीसम्मको सेगमेन्ट्सहरू छ। अब अहिले पनि हेर्नुहुन्छ भने इभीकै सेगमेन्टमा गर्नु पर्दाखेरि हामीसँग स्टार्टिङमा हजुरको 30 लाख अराउन्डमा टियागो आउँछ, 29-30 लाख छ अहिले नाइमाको एक्सक्लुसिभ प्राइसिङ गरेर, त्यस पछाडि हामीसँग इन्ट्री लेभलको एसयुभी भनौँ न कम्प्याक्ट एसयुभीमा हामीसँग पन्च भनेर आउँछ हजुरको 3499 प्राइसिङ स्टार्ट भएर 37.99 छ। त्यस पछाडि हामीसँग त्यो अब कम्प्याक्टमै अलिकति प्रिमियममा नेक्सन इभी भनेर आउँछ, त्यस जसको प्राइसिङ भनेको 50,99,000 छ, अलिकति माथिको बजेटमा जान खोज्ने कस्टमरहरूको लागि त्यो भयो। अब त्यस पछाडि त्योभन्दा प्रिमियममा हामीसँग एसयुभी कुपे छ जसको प्राइसिङ चाहिँ हजुरको 58.99 लाख छ। अब त्योभन्दा माथि अब हामीसँग डिजल इन्जिनमा चाहिँ छ एसयुभीहरूमा चाहिँ, त्यो चाहिँ हजुरको 1,32,00,000 टु लिटरको इन्जिनहरू आउने भयो। त्यो पर सबै लेभलको ग्राहकहरूलाई चाहिँ केन्द्रित भएर प्रडक्टहरू हामीसँग छ, मेन चाहिँ त्यो रिजन। अनि अर्को भनेको चाहिँ टाटामा हुने भनेको अफोर्डेबल सर्भिस, स्पेयर पार्ट्सहरूको अभाइलेबिलिटी, अनि त्यस पछाडि सर्भिस नेटवर्क्स, अब चार्जिङको हेर्नुहुन्छ चार्जिङ नेटवर्क्सहरू, अनि अर्को भनेको चाहिँ अब ब्याट्री रिलेटेड इस्युजहरू केही गरी आयो अथवा ठोकेको केसेसहरूमा ब्याट्री डायग्नोस्टिक एन्ड रिस्पोरेसन फेसिलिटिज भनेर हाम्रो छुट्टै युनिट छ जसले यहाँ ठोकेको ब्याट्रीहरूलाई इजिली खोलेर रिपेयर गर्न सक्छ कि। यो टेक्नोलोजी चाहिँ नेपाली अटोमोबाइलमा चाहिँ टाटासँग मात्रै छ। यो कारणहरूले चाहिँ अब ग्राहकहरूको एउटा सन्तुष्टि भनौँ न अब प्लस पोइन्टहरू, यो चाहिँ एउटा बेस्ट पार्ट हो।
6: अहिले यहाँ एक्जिबिसनमा बुक हुँदाखेरि चाहिँ यही दुईटा मोडल मात्रै भइराखेको छ कि अरू पनि भइराखेको छ?
5: अरू पनि भइराखेको छ, अरू गाडीहरू पनि भइरहेको छ। अब हामीसँग आइसको सेगमेन्टमा आइसको गाडीहरू पनि भइरहेछ। अब यहाँको स्पेसको अभाइलेबिलिटी कारणले हामीले सबै गाडीहरू यहाँ राख्न सकेनौँ, त्यो भएर नयाँ आएको दुईवटा प्रडक्टहरू राखेका छौँ। बुकिङ चाहिँ हाम्रो यहाँ भएको दुईवटा प्रडक्ट टियागो इभी, पन्चिभी भइहाल्यो, नेक्सन इभी पनि भइरहेछ, कार्ब इभी पनि भइरहेछ, साथसाथै आइसको सेगमेन्टको गाडीहरू पनि भइरहेछ।
6: नेपालमा होलीको दिनमा पूर्वाधार गाडी र चालकको सन्तुलनको लागि टाटाले त्यसको केही सोच बनाएको छ?
5: अब पूर्वाधारको लागि भन्नुहुन्छ भने सायद टाटा नै एउटा इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गरेर बल्ल हजुरको साथ सुरु गर्ने टाटा नै छ। अहिले पनि हेर्नुहुन्छ भने हाम्रोमा मैले अघि पनि हजुरहरूलाई मेन्सन गरेँ, चार्जिङ नेटवर्क, सर्भिस नेटवर्क अब आफमा व्यस्तै छ। सुरुवातीमा हामीले नेपालमा इभी ल्याउने भनेर प्लान जब गर्यौँ 21 त्यो गर्दाखेरि पहिला हामीले आफ्नो म्यान पावरलाई ट्रेन गर्यौँ, पहिला त्यसको लागि स्किल म्यान पावरहरू डेभलप गर्यौँ, आफ्नो टेक्निकल टिमलाई गर्यौँ, त्यस पछाडि हामीले त्यसको लागि चाहिने चार्जिङ नेटवर्कहरूको डेभलप गर्यौँ सुरुवातीमा, अनि त्यस पछाडि हाम्रो सर्भिस स्टेसनहरूलाई अहिले पनि हेर्नुहुन्छ नि 21 बढी ठाउँबाट इभी डेडिकेटेड वर्कसपहरू छ, यो भनेको वान अफ द लार्जेस्ट यो सेगमेन्टमा। त्यो भएको भएर हामीसँग चाहिँ अहिले कम्प्लिट सोल्युसन छ है इभी सेगमेन्टकै पनि, ब्याट्री रिपेयरको केसमा हो, चार्जिङ नेटवर्कको केसमा हो, सेल्सको नेटवर्कमा होस्, त्यो भएर चाहिँ नि हामीले यो सबै कुरालाई ध्यानमा राखेर आफ्नो कम्प्लिट भोलिकमा आउन सक्ने जति पनि प्रब्लम्सहरू हुन्छ त्यो सबैलाई आइडेन्टिफाई गरेर पहिल्यै फ्युचर हेरेर नै हामी त्यो सबै इन्फ्रास्ट्रक्चरहरू डेभलप गरेका छौँ, डेभलपिङ क्रममा पनि छौँ। जस्तो हिजोको दिनमा 8 चार्जिङ नेटवर्क सुरु गरेर अहिले हामीसँग 185 माथिको चार्जिङ नेटवर्क छ, यही कुरालाई हामीले ध्यान छौँ। अब काठमाडौँ भ्यालीमा हेर्नुहुन्छ भने हामी 3 सर्भिसमा थियौँ, अहिले 6 सर्भिस स्टेसनहरू डेभलप गरेका छौँ, हामी पनि डेभलपिङ फेजमै छौँ र यो अनगोइङ प्रोसेस नै छ सर।
6: अब एक्सपोकै कुरा गरौँ, यहाँ जुन मात्रामा यहाँहरूले सोच्नु भएको थियो त्यो मात्रामा गाडी बुकिङ भयो या भएन?
5: यो चाहिँ हामीले भनेको हाम्रो बियोन्ड द इमेजिनेसन नै छ, सायद नम्बर्सहरू हजुरहरूलाई भोलि प्रोभाइड हुन्छ होला, त्यो गुड नै छ, गुड इनफ नै छ।
6: अन्तिम दिनमा आइसक्दासम्म यहाँहरूले सोच्नु भएको भन्दा अब संख्यात्मक हिसाबले सम्झिनु भएको
5: हजुर
6: कुनै संख्या छ? यति संख्या पुग्यो,
5: हामीले टार्गेट भनेको 800 लिएर आएको थियो, तर त्योभन्दा बेटर छ, भोलि हजुरहरूलाई अनभिल भइहाल्छ त्यो सबै।
6: यहाँनिर टेस्ट ड्राइभको सुविधा छैन किनभने ठाउँ साँगुरो छ, टेस्ट ड्राइभको सुविधा छैन, यद्यपि जो ग्राहकहरू आउनुहुन्छ र टाटाको गाडीहरू हेर्नुहुन्छ यहाँहरूले बुझाउँदाखेरि डिटेलमा बुझाउँदाखेरि चाहिँ कसरी बुझाइराख्नु भएको छ?
5: अहिले चाहिँ हामीले जेनरली यहाँ भएको स्किमलाई बुक लक गर्नलाई कस्टमरहरूलाई रिक्वेस्ट गरेका छौँ। त्यस पछाडि अहिले हेर्नुहुन्छ भने हाम्रो सबै नेटवर्क्सहरूमा डिलरहरूमा सिप्रदीमा अहिले अभाइलेबल नै छ, गाडीहरू गएर तत्कालले टेस्ट ड्राइभ गर्न सकिन्छ, प्रडक्ट फिल्टर थ्रु आउट द कन्ट्री है, यहाँ मात्र होइन पश्चिममा धनगढीसम्म अलरेडी भइसक्यो, पूर्वमा बिरतामोडसम्म छ, सबै एरियामा हामीले अलरेडी गाडीहरू पठाइसकेका छौँ र अलरेडी हामीले डेलिभरी पनि स्टार्ट गरिसकेका छौँ।
6: अब यो एक्सपोको इम्प्याक्ट अल नेपाल नेटवर्कमा कस्तो पर्दैछ त्यो पनि अलिकति बताइदिन्छु।
5: अब यस्तो हुन्छ, सर्टेन टाइम अब हामीलाई भनेको सर्टेन लिमिटेसन हुन्छ, टाटाबाटै अलरेडी गाडी आउन गाह्रो छ, पञ्च उता पनि डिमान्डेड गाडीहरू, यहाँ पनि डिमान्ड गाडी नयाँ छ. अब सर्टेन यो दसैँको टाइमसम्म चाहिँ हामीलाई डेलिभरीलाई अलिकति समस्या चाहिँ हुन्छ बिकज अफ यही हजुरको प्रेसरले. अब किनभने यहाँ पनि सबै ग्राहकहरूले फेस्टिभमै लिनु पर्यो भन्ने इच्छा गर्नुहुन्छ. अब त्यसलाई सकेसम्म उहाँहरूलाई सन्तुष्ट बनाएर पठाउने हाम्रो प्लान छ.
6: यो सँगसँगै अर्को एक्सपो पनि सुरु हुँदैछ
5: हजुर,
6: त्यसको तयारी चाहिँ के छ?
5: हामी त्यसको तयारीमा नै लागिरहेछौँ. अब यो बाहेकको थप अरू प्रडक्टहरू पनि आउन सक्छ, त्यो चाहिँ हामी नानामै अनुभव गर्छौँ.
6: हस्, यहाँको यो समय अनि यो सम्वादको लागि धेरै धेरै
5: धन्यवाद. थ्याङ्क यू.
2: यो थियो नाइमा मोबिलिटी एक्सपो र नेपालमा गाडीहरूको अवस्थाबारे सिप्रदी ट्रेडिङका प्रतिनिधि, टाटाको ईभी सेगमेन्टका डेप्युटी म्यानेजर सुजन कार्की र म्यानेजर अभिरुचि गिरीसँग गरिएको कुराकानी. अब भने फेसबुकमा तपाईँले लेख्नु भएको प्रतिक्रिया समेटौं. उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो, सरकारले पछिल्लो समयमा सड़क संरचना, सुरक्षित यात्रा र सवारी साधन व्यवस्थापनका लागि गरेका विभिन्न प्रयासहरू कतिको सार्थक हुन सक्लान्. समग्रमा मिश्रित प्रतिक्रिया आएको छ. अब आजको प्रश्न, नेपालमा पाँच वर्षमा गाड़ी तथा तिनका पाटपूर्जा आयातमा 4,70,50,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, बढ़ते जाँदा काठमाडौँ उपत्यका लगायत प्रमुख शहरमा ट्राफिक जाम, पार्किङ अभाव, वायु तथा ध्वनि प्रदूषण र सड़क सुरक्षा सम्बन्धी समस्या थपिँदै गएको छ। यसलाई व्यवस्थित गर्न के गर्नु पर्ला? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। कार्यक्रममा अब पालो सवारी साहित्यको।
7: सवारी साहित्य
2: आज यहाँ एउटा सानो गाडीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, यो रात र उनको यादको खै के सम्बन्ध छ, यो रात र उनको यादको खै के सम्बन्ध छ, दुवै सल्लाह गरेर मात्रै आउने गरेका छन्। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि अथवा दायाँ बायाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाडीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी, टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छौ। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं। नमस्कार, शुभ दिन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़्यो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत संचालनमा।
2: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायमै।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर मैले एउटा त्यहाँबाट भने है।
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदमा सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाफ दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाफदेहिता थप बलियो बनाउँछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर मैले एउटा त्यहाँबाट भने है 1 महिना 14 दिन छ। अब काउन्ट डाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने, यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औषध भने कति भन्ने कुरा आउन सक्ला, ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
5: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताइएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले सांसद दय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका दार्जीलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रूलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
5: यसैबीच भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढ़ेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गणप्रयोग संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो, जसलाई सभाले स्वीकृत गरेको हो। यो सँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्याण्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी, आर्थिक, सामाजिक, पारिवारिक र राजनैतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर, चोटामा बसेर, सभामा बसेर, कहीँ पनि बसेर जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर ज जसले जाँदा त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनौँ न, त्यो पैसाको लेनदेनको बेचाइ भने होइन, तपाईँ भनेर बेच्नु भएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ, त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेद्वार बन्न सक्नुहुन्छ।
5: क्लब मार्फत शुरूमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासोपाको मोबाइल एप मार्फत आजैदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्याण्डिडेट क्लबसँगै लिडरशिप एकाडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थिति हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छाड्नुपर्ने लगायतका 4 विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकै सांसद संसदमा उपस्थिति नभइएको भन्ने गुनासो बढ़ेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत पाएको हो। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतिमगरले जानकारी दिनुभयो।
6: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। माननीय सदस्यहरू प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेशसभाको विश्वास छ भने पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानिया नेतृत्वको सरकारबाट नेकपा ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। साझा खबरमा अब खेल खबर। तिरथुम जिल्लाको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरूष फुटबल र अन्तरस्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलकुद क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। भदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ।
0: सन्तोषी रावल
7: प्राकृतिक सौन्दर्यले भरिएको पातले पोखरी प्रचारको पर्खाईमा
8: दुई ठाउँ मूल छ यसको। यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ।
7: सम्भावना भएर पनि ओझेलमा संरक्षण र प्रचारको आवश्यकता, रिपोर्ट, विपदको जोखिम बढ़दै पूर्व तयारीमा प्रश्न लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब पातले पोखरीको सुन्दरता र पर्यटनको सम्भावनाको प्रसंग। तेह्रथुमको लालीगुराँस नगरपालिका साथ लसुने फिर्केमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेका महत्वपूर्ण स्थल हुन्। हरियाली, वन, शान्त वातावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण यी स्थान अझै स्थानीय बाहेक धेरैको पहुँचमा पुग्न सकेका छैनन्। संरक्षणका केही प्रयास भए पनि प्रभावकारी प्रचार प्रसारको अभावले यी क्षेत्र अझै ओझेलमै छन्।
12: तेह्रथुमको लालीगुराँस नगरपालिका साथको हरियाली वनको बीचमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्यले भरिएको रमणीय स्थल हो। स्वच्छ वातावरण, हराभरा जंगल र पोखरीमा पाइने विभिन्न प्रजातिका माछाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। टाढा काडा, घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुराँस नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ:
13: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ। यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेछ, यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछ, त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
12: स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रूख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
14: पातले पोखरी त अलिक सिम थियो, अहिले हलिल त थल हुन्थ्यो, पछाडि त्यो खोल्टो थियो, पानी फुटेर गएको, त्यो छोडिएर अनि पोखरी भएको। पातहरू वरिपरि थिए, हामी देख्थ्यौँ त्यहाँ थिए, उता पोखरी नाम रहेको। पहिले त्यहाँ पात थिएन, अलि पातलाई पातले थिए, अरू अरू पात थिएन, चल्ला चल्ला केही पनि थिएन। अनि त्यो फेरि पात पोखरी भएको हो, अथवा केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो सिमसिम, कसै गर्दा अलिक पानी मूल छ त्यहाँ, छोन्दाखेरि ठुलो भएको जमेर कसेर फुट्यो, पोखरी चाहिँ छु होइन, पानी चाहिँ डम्मै छु।
12: नयाँ शहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रबन्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुराँस नगरपालिका साथका वडा अध्यक्ष देवेन्द्र खड्का:
15: हाम्रो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी पिकनिक स्पोट, पहिला पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन भने विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइराखेको अवस्थामा अलिगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र बाह्रै महिना चाहिँ त्यसलाई पिकनिक स्पोट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी होलीको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढेका छौँ।
12: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सड़क, चौतारा तथा विश्राम स्थल, पिकनिक स्पोट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे सञ्चालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीयवासीको अपेक्षा छ। विकास गुरूङ, CIN, सामुदायिक रेडियो, रेडियो तिन्जुरे 103.8 MHz, बसन्तपुर, तेह्रथुम।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी र पहिरोको जोखिममा बझाङ, पूर्व तयारी कति?
16: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेको छ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन।
0: झरी एक जोखिम अनेक तर पूर्व तयारी कम भएको गुनासो विपद जोखिम घटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा शुरू भएसँगै बझाङमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ। लगातारको वर्षाले नदी तथा खोलामा पानीको वहाव बढ़दै जाँदा सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र जनजीवन प्रभावित हुने गरेको छ। विपदको जोखिम कम गर्न स्थानीय तहले हरेक वर्ष बजेट छुट्याउने गरेका छन्, तर विपद आइपर्दा प्रतिकार्य र राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम नभएको गुनासो स्थानीयवासीको हुने गरेको छ।
19: बझाङ जिल्लाका ग्रामीण सड़कहरू पहिरोका कारण अवरूद्ध हुँदा कतिपय ठाउँमा नागरिकले घण्टौं हिँड्नुपर्ने अवस्था आउने गरेको छ। सड़क बन्द हुँदा बिरामी तथा गर्भवतीले समयमा उपचार नपाउने समस्या पनि दोहोरिँदै आएको छ। केदारसिंह गाउँपालिका वडा नम्बर 9 की धनकला बोहरा।
20: म अहिले बिरामी हुँदाखेरि जता आएकी छु, हिँडेर आएकी हुँ, भन्ने बित्तिकै साधनहरू पनि पाइँदैन, बाटोघाटोको पनि खासै सुविधा छैन। बर्खाको बेलामा पानी परेको बेला बाटो भत्किएको छ ठाउँ ठाउँमा। जसरी पनि हाम्रो त्यो सरकारले अलि समस्याको समाधान गरिदिए भने राम्रो हुन्थ्यो भन्ने लाग्यो छ मलाई।
19: विपद आएपछि मात्रै समस्या समाधानका लागि दौड़धुप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ। खप्तडसना गाउँपालिकाका विपद फोकल प्रथम महेश खत्री।
21: गाउँपालिकाले संकट सन्नता जोखिम पहिचान गरेको छ, बिआरए भन्छ, बिआरए रिपोर्ट तयार पारेको छ। त्यस्तै संकट सन्नता क्षमता पहिचान बीसीए पनि गरेको छ। त्यस्तै स्थानीय विपद तथा जलवायु उत्थान शील योजना पनि तयार पारेको छ, लापा पनि तयार पारेको छ। गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ, जुन चाहिँ गाउँपालिकाकै गिट हब पेजमा चाहिँ लाइभ छ। त्यस्तै रेस्क्यू र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोज उद्धार सामग्री र राहत सामग्रीहरू छ।
19: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ। बाढ़ीले सड़क बगायो वा पहिरोले बाटो पुर्यो भने सड़क खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स, स्ट्रेचर, डोरी, लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ? 26 पाथीफेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने।
22: पहिलो कुराकानी त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने, त्यस्ता किसिमका सचेत गराउने, बस्ती नै स्थानान्तरण गर्ने, सम्भावित जोखिमलाई टार्न के गर्न सकिन्छ भन्ने कुराकानी हामीले प्लान बनाएको छौँ। त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नको निम्ति हामीसँग सडक खुलाउनको निम्ति क्यालकुलेटर छ भने अथवा घाइते त्यस्तो भएकोलाई एम्बुलेन्सको अवस्था, स्ट्रेचरहरूको, डोरीहरू, लाइफ ज्याकेटहरू, चाहिने सामग्रीहरू पालिकासँग पनि रहेको र
19: अचानक पहिरो गयो, सडक बन्द भयो वा बस्तीमा बाढ़ी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी बेखबर छन्। 26 पातिभेरा गाउँपालिकाका प्रकाश गिरी।
16: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछन्, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन, अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै पनि सरकारले केही वास्ता गरेको छैन।
19: बझाङ जिल्लामा 12 स्थानीय तह छन्। स्थानीय तहसँगै जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकार योजना छ। प्रमुख जिल्ला अधिकारी मुकेश केसरी।
1: यस्तो जिल्लामा कुनै किसिमको विपदजन्य घटना भयो भने 2234 टोल फ्री नम्बरमा फोन गरेर विपदको बारेमा सूचना दिन पनि सक्ने गरी व्यवस्था माथिबाटै भएको छ। विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि सम्प्रेषण, जनचेतनामूलक सन्देश प्रवाह पनि गरिएको अवस्था छ। हामी जिल्ला विपद व्यवस्थापन समितिबाट यस जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ। जोखिमयुक्त बस्तीहरूलाई उपयुक्त स्थानमा सार्नको लागि पनि हामीले पहल गरेको छ। पानी अत्याधिक परिरहेको समयमा चाहिँ आवश्यकता अनुसार हामीले सवारी साधनको आवागमन पनि रोकिरहेछ। भोलिन्टियरहरू पनि तयार गरेका छौँ र त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले तालिम पनि दिएको छौँ। जिल्ला र स्थानीय तहसँग पनि हामीले एकदमै
19: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङमा हुने गरेको छ। तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको थलारा गाउँपालिका, 26 पातिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारसिंह लगायतका स्थान बढ़ी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
18: बर्खासँगै बझाङ लगायत नेपालका धेरै जिल्लामा बाढ़ी पहिरोको जोखिम बढ़े पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझै पर्याप्त देखिँदैन। स्थानीय तहले बजेट छुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ। यसबारे साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
3: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनिराखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के हो भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौ मुगली नारायणी सडकमा मानौ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
4: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
3: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई, जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षज्यूहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ, जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ। त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
4: हामीलाई अर्को प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ। वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नुभएको छ।
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा
0: भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले आनाकानी गरेपछि सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ रहेको छ। संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम लागू भएको छ। उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत सञ्चालनमा आएको छ। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त। कुशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पूर्णता पाएको छ। बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मनसून अझै 14 दिन सक्रिय रहने।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: खेलने
2: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लामटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-171-4780-724 व हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेठ 17 गते आकस्मिक रूपमा संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह त्यसपछि सदनमा जानुभएको छैन। एका बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेसँग छिर्नुभएका उहाँले अढ़ाई महिना अघि आफूले दिएको विवादित अभिव्यक्ति सच्याउन समेत मान्नु भएको छैन। नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई माफी मंगाउने रूलिङ गराउन विपक्षी दलले 2.5 महिना खर्च गर्नु परेको छ। आजको प्रतिनिधि सभा बैठकको शुरूमा प्रधानमन्त्रीलाई संसदमा सांसदका प्रश्नको जवाब दिन निर्देशन दिनुभएका सभामुख डोल प्रसाद अर्यालले बैठकको अन्तिममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको मिति नै तोकिदिनु भएको छ।
5: प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 2083 भदौ 10 गतेको बैठकमा हुने गरी निर्धारण गरेको बेहोरा जानकारी गराउँछु।
4: प्रधानमन्त्रीका नाममा पहिलो पटक निर्देशन जारी गर्नुभएका सभामुखले आज सांसदहरूलाई प्रश्नोत्तरका लागि नाम टिपाउन समेत आग्रह गर्नुभएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एकजना सदस्य हुने गरी बढ़ीमा 15 प्रश्न सोध्न सकिने भनिएको छ। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ, तर प्रधानमन्त्रीको हटले हालसम्म यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। हालसम्म सरकारको छाया बनेको आशंका गरेका विपक्षीले आज सभामुखको निर्देशन अप्रत्याशित मान्दै आसन ग्रहणका लागि निकै बेर लगाएका थिए। सभामुखको रूलिङ र प्रश्नोत्तरको समय निर्धारणपछि विपक्षीले राष्ट्रपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको रूपमा अर्थाएका छन्।
6: आजको संसद बैठकमा सभामुख आक्रामक रूपमै प्रस्तुत भएको देखिएको छ। सत्तारूढ़ रासोपा सहितका दुई सांसदले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध जनाउने भनेपछि सरकारका नाममा अर्को रूलिङ पनि गर्नुभएको छ। त्यति मात्र होइन, रासोपाका सांसद सुलभ खरेलले आकस्मिक समयमा आफ्नो पार्टीको क्याण्डिडेट क्लब आजबाट शुरू हुन लागेको जानकारी गराउँदै अघि बढ़ेपछि सभामुखले रोक्नु भएको थियो।
7: स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेद्वारीको छनौट र मनोनयनको लागि भनेर आफ्नो क्याण्डिडेट क्लब खुलाउँदैछ, त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु। मैले यहाँ उठाउन खोजेको कुरा के छ सम्माननीय सभामुख महोदय भन्दाखेरि, हामीले यो संविधानमा हेर्यौं भने प्रदेश सभा र केन्द्रको सदस्यहरू
5: मान्य सदस्यले आकस्मिक समय माग्नु भएको थियो, त्यस कारणले मान्य सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यस कारणले बसौं मान्य सदस्य।
6: बैठकको शुरूमा सरकारका नाममा रूलिङ गर्न खोज्दा रासोपाकी सांसद आशिका तामाङ उठेर बोल्न खोजेपछि सभामुखले आकस्मिक समय दिने भन्दै रोक्नु भएको थियो। आकस्मिक समय सकिएर शून्य समय शुरू भएको जानकारी गराउन लागेको बेला फेरि आशिका उठेर बोल्न खोजेपछि सभामुखले संसदमा मर्यादामा रहेर बोल्न भन्दै 2 मिनट समय दिनुभयो। माइक र समय नपाएर केही बेर रन्थनिएकी आशिकाले आफूले 37 दिन पहिला शून्य समयमा राखेको माग सम्बोधन नभएको भन्दै कड़ा चेतावनी दिनुभयो।
8: मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालय विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन् सभामुख महोदय। बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु।
6: त्यसअघि नेकपाका सांसद गोपाल शर्माले पनि जाजरकोट रूकुम र सल्यानका भूकम्प पीड़ितदेखि बाढ़ी पहिरो पीड़ितलाई राहत र पुनर्स्थापनाका लागि आफूले दिएको 9 दिनको अल्टिमेटम सकिएको तर काम केही नभएको भन्दै रूलिङको माग गर्नुभयो।
1: गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ सभामुख महोदय। सल्यान रूकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले म घटनाहरूप्रति पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ सभामुख महोदय। सभामुखको तत्काल यसबारे रूलिङ जाओस्, समय तोकेर
6: दुवैजना सांसद धरनामा बस्ने बताएपछि सभामुखले 3 दिनभित्र जवाफ दिन सरकारलाई अर्को रूलिङ गरेर बैठक अगाडि बढ़ाउनु भएको थियो।
4: आजको प्रतिनिधि सभाको बैठक निकै रोचक र घोचक बन्यो। मकानपुर क्षेत्र नम्बर 2 का सांसद प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रको सड़क जीर्ण हुँदा एम्बुलेन्स र तरकारी बोक्ने गाड़ी पनि हिँड्न नसक्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। कवि मौन आभासको कविता सुनाउँदै उहाँले अरू निर्वाचन क्षेत्रका सांसदहरूको गाउँको बाटो पनि त्यस्तै त होला भन्दै सरकारलाई व्यङ्ग्य गर्नुभएको छ।
9: अहिले उजार छ गाउँको बाटो, सपनामा आमा खोज्दै हिँडिरहेको टुरो बालक झैं अहिले अल्पत्र छ गाउँको बाटो, अविराम अभावको आँसुले कुल्चेर अहिले हिलामे छ गाउँको बाटो, टेकेर जानेहरूले बिर्सेपछि नआएपछि फर्किएर प्रिय पैतालाहरू अहिले उदास छ गाउँको बाटो, गुज्रदै गएपछि तम्सुको म्याद परदेश गएको छोराहरूको सम्झनामा चिठी लेखिरहेको पिता झै अहिले व्याकुल छ गाउँको बाटो, युगदेखि यसरी नै घिसार्दै घिसार्दै आफ्नो नियति हिँडिरहेको छ गाउँको बाटो, यहीँबाट कति पुगे राजधानीमा मन्त्री हुन प्रधानमन्त्री हुन, कोही योजना आएको अध्यक्ष भए कोही इन्जिनियर भए कोही डाक्टर भए तर अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो।
4: सत्ता पक्षकै सांसदले सरकारको चरको विरोध गरेपछि विपक्षी दलका सांसद झन उत्साहित देखिए। नेकपा एमालेकै सांसद यशोदा कुमारी बरालले ग्यास किन्न लाइन लाग्नुपर्ने सरकारको निरंकुशता विरूद्ध सड़कमा उत्रिन विद्यार्थी संगठनलाई आह्वान गर्नुभयो। एमालेकी अर्की सांसद नीता घतानीले त जेएनजी आन्दोलनमा संसद भवन जल्दा खुशी मनाउने अमन प्रताप अधिकारीकी छोरीलाई सरकारी नियुक्ति दिइएको भन्दै आपत्ति जनाउनुभयो। प्रमाण सहितको अपराधीलाई सम्मान दिनु नै सुशासन हो, उहाँले बालन सरकारलाई प्रश्न गर्नुभयो।
10: गत भदौ 24 गते अदृश्य शक्तिको नेतृत्वमा देशका राज्य संरचना र निजी सम्पत्तिमा आगजनी भइरहँदा जलिरहेको सम्मानित संसद भवन अगाडि उभिएर अमन प्रताप अधिकारीले देखिस तेरो देश सकियो तेरो राज्य सकियो भन्दै अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो। आज त्यही देशद्रोहीको छोरीलाई नेपाल संघीय तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्ति गरिएको छ। नेपो बिबीलाई बधाई दिन चाहन्छु। सभामुख महोदय, सरकारले नियुक्ति गरेको हो कि सिंहदरको आगोको पुरस्कार दिएको हो? त्यस दिन आगो तापेर रमाउनेहरूकै आज यही कतै हुनुहुन्छ। सरकारलाई मेरो आग्रह छ बाँकीलाई पनि पालै पालो विभिन्न सरकारी पदमा नियुक्ति दिएर सम्मान गरियोस्, आगो ताप्नेहरूको सूची बनाइयोस्, कोही छुट्न नदिनुहोस्, सबैलाई पद बाँड्नुहोस्।
4: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि उक्त प्रस्ताव सम्बन्धी कार्यसूची अघि बढ़न सकेको थिएन।
6: राष्ट्रिय सभा सदस्यले भने प्रतिनिधि सभाका सांसदलाई कार्यवाहीको माग गरेका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि लक्षित गरी अभिव्यक्ति दिने सत्तारूढ़ रासपाका सांसद खगेन्द्र सुनारलाई कार्यवाहीको माग गर्नुभएको हो।
11: केही दिन अघि लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति रासपाका सांसद खगेन्द्र सुनवारजीले व्यक्त गरेका अभिव्यक्ति प्रति गम्भीर आपत्तिजनक छन् र त्यसप्रति दुःख व्यक्त गर्दै राष्ट्रपा सिंह पार्टीलाई गम्भीर भई तत्सम्बन्धमा कार्यवाही अगाडि बढ़ाइयोस् भन्ने सम्माननीय अध्यक्षज्यू मार्फत यो म आग्रह गर्दछु।
6: अर्की सदस्य रामकुमारी झाँक्रीले पनि जेएनजी आन्दोलनपछि शान्तिपूर्ण रूपमा चुनाव गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षा निकायका प्रमुखमाथि लाञ्छना लगाउन नमिल्ने तर्क गर्नुभएको छ। सामाजिक सञ्जाल र संचार माध्यम मार्फत भइरहेको मानमर्दन र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुने गरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो।
12: सामाजिक सञ्जाल, मिडिया, फोन ट्यापिङ, यो के हो? समाज कहाँ गइरहेको छ? यो के यस्तो गर्ने समाज? आफैमा समाज प्रश्न रहित छ? समाजलाई कहाँ लान खोजेको? कोही पनि मान्छेले सार्वजनिक पद धारणा गर्यो भने यस सबै मिलेर खुइराउने हो?

0: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
1: मार्बलका सिपी फिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदभित्र खुम्चिएको र आन्तरिक किचलोमा रुमल्लिएको नेपाली कंग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाका कुनै पनि निर्णयहरू आफ्नो पार्टीको अंग बन्न नसक्ने स्पष्ट पार्नु भएको छ। सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै कित्तामा ल्याउन भने आफूले पहल गर्ने बताउनु भएको हो। त्यसकै लागि आफूले पूर्व सभापति शेरबहादुर देउवालाई भोलि भेट्न लागेको उहाँले सुनाउनुभयो।
5: भेलामा मैले सुने 8-9 जना कतिजना जिल्ला सभापति आउनुभयो, 10-12 जना कतिजना क्षेत्रीय सभापति आउनुभयो, मेरो केही छैन किनकि भेला हो, पार्टीको भेला, पार्टीको साथीहरू, पार्टीको नेता, यही केन्द्र समिति भएको एकजना साथीहरूले भन्नुभयो, हामी त्यहाँ पनि गएर आयौँ, एकजना साथीले भन्नुभयो, कोही नेतालाई स्वागत गर्न जानुभयो, म पनि जान्छु, भोलि जान्छु, गएर भेट्छु, कि यो हाम्रो पार्टीको हाम्रो परम्परा हो, हाम्रो आफ्नो यो आफ्नो घरभित्रको कुरा हो, यसमा कुनै कसैले कहीँ कतै यो बदमाई गर्नु पनि कुनै कारण छैन है, कसैले पनि नगर्नु होला मैले भनि पनि रहेको।
4: आज पार्टी केन्द्रीय समितिको बैठकपछि आफ्नो धारणा राख्दै थापाले आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने संकल्प रहेको बताउनुभयो। महाधिवेशनको कार्यतालिका र सांगठनिक विषयहरूमा देखिएका विवादहरू सुल्झाउन आफू अझै केही समय संवादमै रहने उहाँको भनाइ थियो। सभापति थापाले भोलिदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ने पनि जानकारी दिनुभयो।
3: देउबा समूहको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले नै गगन थापालाई सभापति मान्न आफूहरू तयार को बताउनु भएको छ, तर पार्टीका वरिष्ठ नेताहरूलाई समेट्नुपर्ने उहाँको बार्गेनिङ छ। साउन 29 देखि 31 गतेसम्म चलेको राष्ट्रिय भेलापछि आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको आशय व्यक्त गर्नुभएको हो।
6: सभापति गगन थापाजी पाइने बस्नु, तर अरू साथीहरूलाई समेट्नु त्यो नमान्ने, केही पनि नमान्ने भने त हामीले के गर्न सक्छ? हरेक पक्षको दुईटा बाटो हुन्छ, एउटा पक्ष हुन्छ र भित्र, त्यो दुईटैको सम्मिश्रणले गरेर हामी अगाडि बढ्छौँ। सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो, उसलाई सभापति गर्नु पर्यो, त्यसैले छुटेर आएको।
4: एमाले र नेकपाको केन्द्रीय सहमति अनुसार तीन प्रदेशका सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले आज राजीनामाको घोषणा गर्नुभएको हो। विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकबाटै उहाँले राजीनामा दिएको जानकारी गराउनु भएको थियो। बानियाको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि 4 दिनको समय दिएर दावी पेश गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलले समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भदौ 4 गते दिउँसो 4 बजेसम्म दावी पेश गर्न आह्वान गरिएको उल्लेख छ।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत खस्यो। आचार्यलाई सरकारको नेतृत्वकर्ता एमालेका अलावा नेकपा, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गरे। प्रदेशसभामा कायम

0: 86 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भए, 8 जना अनुपस्थित रहे। कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले विश्वासको मत लिएर सरकार पुनर्गठनको प्रक्रिया अघि बढ़ाउनु भएको हो।
1: उता एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा नेकपा पनि सहभागी भएको छ। कोशीमा नेकपाले 4 मन्त्रालय सहित 5 जनालाई मन्त्री परिषदमा पठाएको छ। नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिएका छन्। नेकपाबाट इलामकी खिनु, लगवा लिम्बू, पर्यटन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ। सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नु भएको छ। यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट मन्त्री बनेकाहरूको पनि जिम्मेवारी हेरफेर भएको छ।
0: उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेजीको माग गर्दै हस्ताक्षर अभियान शुरू गरेको छ। डेडिकेटेड ट्रंक लाइनको बकौता विद्युत महसुल उठाउन र सरकारले विद्युतमा लगाएको नयाँ कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान शुरू गरेको हो। काठमाडौँको माइतीगर मण्डलामा हस्ताक्षर अभियान शुरू गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इण्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै विरोध जनाउनुभयो। इण्डक्सन र चार्जिङ स्टेशनले ट्रान्सफर्मर लाइन पट्किन्छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा समेत उहाँले आपत्ति जनाउनुभयो। आज मात्रै करिब 2000 जनाले हस्ताक्षर गरेर समर्थन गरेका छन्। प्राधिकरणले प्रज्ञा भवनमा 41 वार्षिक उत्सवको कार्यक्रम गरी आफ्ना उपलब्धि सुनाइरहँदा पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङले हस्ताक्षर अभियान थालेर सरकारमाथि दबाव बढ़ाउनु भएको हो।
1: आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति भएको छ। आज युवा श्रम तथा रोजगार मन्त्रालय र संघबीच सहमति भएको हो। सहमतिसँगै व्यवसायले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। गत साउन 22 गते 15 बुद्धि माग राखी वैदेशिक रोजगार व्यवसायले आन्दोलन शुरू गरेका थिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरिएको थियो। आज श्रम मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफल व्यवसायिक माग सम्बोधन गर्ने सहमति भएको हो। छलफलका क्रममा संघले राखेका 15 बुदे माग मध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुंग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ।
0: यस्तै परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्ती सम्बन्धी कार्यविधि गत साता आएका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। परराष्ट्रले विदेशमा समस्यामा परेका नेपाली विद्यार्थीको उद्धार, नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलो पटक विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र घर फिर्ती सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि तयार गरेको हो। परराष्ट्रका अनुसार उक्त कार्यविधिमाथि राय सुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ। तर प्रतिनिधि सभाको आजको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा सफिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको छ। अर्थ मन्त्रालयले राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासहित अघि बढ़ाइने प्रश्न पारेको अर्थ मन्त्रालयले जनाएको छ। कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक सड़क दुर्घटनामा परि अंगभंग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ। त्यसै गरी विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परि अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका सब नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ। कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा सब फिर्तीका लागि विनियोजित बजेटबाट आवश्यक काम अघि बढ़ाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। नेपाल र भारत बीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सोही परम्पराको निरन्तरता स्वरूप सेना प्रमुख सेठलाई यो मान पदवी प्रदान गरिएको हो। तीन दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ आइपुग्नुभएका सेना प्रमुख सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, परराष्ट्र मन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाका वरिष्ठ अधिकृतका साथै नेपालका लागि भारतीय राजदूतको समेत उपस्थिति रहेको थियो। त्यसअघि उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई जंगी अड्डामा भेटवार्ता गर्नुभएको थियो। जंगी अड्डामा गार्ड अफ अनर प्रदान गर्नु अघि उहाँले सैनिक मञ्च टुणीखेलमा माल्यार्पण समेत गर्नुभएको थियो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले आज यस्तो आदेश गरेको हो। साउन 27 गते पक्राउ परेका उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो। न्यायाधीश दोया नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश गरेको हो। काठमाडौँ जिल्ला अदालतले यस अघि 3 दिन र आज 4 दिन म्याद थप गरेको थियो। संचार माध्यममा प्रकाशित समाचार र तस्वीरको विषयमा उजुरी परेको भन्दै प्रहरीले श्रेष्ठलाई साउन 27 गते राति निवासबाटै पक्राउ गरेको थियो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
4: जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठको निधन भएको छ। 91 वर्षका उहाँको गैराती बुढा नीलकण्ठ स्थित आफ्नो निवासमा निधन भएको हो। साहित्यकार प्रकाश सार्मीका अनुसार केही समयदेखि बिरामी रहेका उहाँको निवासमै निधन भयो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय उहाँले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसँगै अन्य विधामा कलम चलाउनु भएको थियो। उहाँको नेपाली भाषाका 1 दर्जनभन्दा बढ़ी कृति प्रकाशित छन्। गायिका आनी छोइङ डोल्माको चर्चित गीत फूलको आँखामा फूलै संसार उहाँले नै रचना गर्नुभएको हो। परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मात्रै सार्वजनिक स्थानमा राखिने भएको छ। त्यसपछि मात्रै अन्तिम संस्कार हुने सायमीले बताउनुभयो। प्रतिनिधि सभाका केही सांसदहरूले आजको संसद बैठकमा गीतकार श्रेष्ठको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
5: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका हुन्। 16 जना उपभोक्ताले 1-1 लाख तथा 1 जनाले 10 लाखको बम्पर उपहार जितेका छन्। सरकारले प्यान तथा भ्याट बिल लिने उपभोक्तालाई चिट्ठा योजनामा सहभागी गराउँदै आएको छ।
4: काभ्रेको खानीखोला गाउँपालिका एक स्याउथलीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका 2 जनाको पहिचान खोलेको छ। मृत्यु हुनेमा खानीखोला 2 कै 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 को 61 वर्षीय कमल कलक बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका 5 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी धुलीखेल अस्पतालमा लगिएको छ।
5: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक आज सामान्य अंक घटेर बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 2.25 अंक घटेर 2641 बिन्दुमा ओर्लिएको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गत शुक्रबार 4 अर्ब 27 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 5 अर्ब 52 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये आज 5 उपसमूहको परिसूचक बढ़ेको छ भने 8 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार स्थित लखीसराईको अशोकधाम मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। लखीसराईका सब डिभिजनल प्रहरी अफिसर शिवम कुमारले आज बिहान मन्दिरमा भागदौड़ भएको जानकारी गराउनु भएको हो। शिवम कुमारका अनुसार घटनामा हालसम्म 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ। यस्तै पश्चिम बंगालको वीरभूम जिल्लाको तारापेट मन्दिर नजिकैको एक होटलमा आग लागि हुँदा 8 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। प्रहरी र दमकल टोलीले भर्याङ प्रयोग गरेर 22 जनालाई उद्धार गरेको थियो भने 11 जनालाई अस्पताल भर्ना गरिएको छ। चार तले होटेलको भुइँतलामा स्थानीय समयअनुसार आज बिहान आग लागि भएको हो। त्यति बेला होटेलमा रहेका अधिकांश पाहुना सुतिरहेका थिए।
5: नेपाल परिवेशमा अब खेल समाचार। सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कुगलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा पनि निरन्तरता दिनुभएको छ। सुदूरपश्चिमले कुगलेनलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा भित्राएको हो। यसअघि टोलीले इंग्ल्याण्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कुगलेनले एनपीएलको अघिल्लो 2 सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए। उनले पहिलो सिजनमा 17 र दोस्रो सिजनमा 10 विकेट लिएका थिए। कुगलेनले सुदूरपश्चिममा फर्कन पाउँदा आफू उत्साहित रहेको बताएका छन्। सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगलेनबाट यसअघिकै जस्तो प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सभामुखले तोके प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर। भदौ 10 गते प्रतिनिधि सभाका सांसदलाई कार्यवाही गर्न राष्ट्रिय सभा सदस्यको माग।
4: इतर समूहका गतिविधि पार्टीको अंग नबन्ने कंग्रेस सभापति थापाको भनाई। गगनलाई सभापति मान्न शशांक तयार। 3 प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया चल्दै।
5: वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति। भारतीय सेनाध्यक्ष श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान। पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश।
4: भारतको बिहार स्थित अशोक धाम मन्दिरमा भागदौड़ मच्चिदा 7 जनाको मृत्यु। पश्चिम बंगालमा एक होटेलमा आग लागि 8 जनाको ज्यान गयो।
5: र न्यूजील्याण्डका स्कट कुगलेनले सुदूरपश्चिम रोयल्सबाटै एनपीएल खेल्ने।
4: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: बीबीसी नेपाली सेवा को साझा पखबाट शरद केसी को नमस्कार। आज कार्यक्रम में प्रतिनिधि सभा में भदौ 10 गते प्रधानमंत्री संग प्रश्नोत्तर को तैयारी सभामुख द्वारा निर्देशन।
1: प्रतिनिधि सभा को बैठक में उपस्थित भई माननीय सदस्य को प्रश्न को जवाब दिन म सम्माननीय प्रधानमंत्री निर्देश गर्दछु।
0: असंतुष्ट पक्ष समेट अझ केही दिन प्रयास करने कांग्रेस सभापति को भनाई।
2: असोज को 16 गति अधिवेशन गर्नको लागि के संयन्त्र बनाउनु पर्ने हो? जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने हामी सबै तयार छौं।
0: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनीता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति सी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे सीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यतिबेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार सीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन् जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाब दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी
4: आगामी 10 गते हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यसकारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य सभामुखले भन्नुभएको छ।
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो? प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गराएछ कि छैन?
4: अब त्यो विषयमा त अब सामान्य सभामुखले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो। सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
0: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाब दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
2: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गर। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
2: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँको कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
0: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
5: पछिल्लो समय आजको दिनमा आउँदा त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर भने अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
6: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैनथ्यो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
5: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमका विखण्डनका परिस्थिति सिर्जना, यो आधित्यतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
6: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
5: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको वातावरण हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृङ्खलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलर चाहिन्छ, नेपाली जोडिएपछि नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रस्था र नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जतिसुकै ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुर्व्यवहार गरियो गत भादरको घटना साँची छ, यो कुरा सबैले महसुस गरौँ, मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिँढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढाउँ।
6: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन, यो फेरि उहाँले खुलेर भन्नुभएको छैन?
5: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आफ्नो अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
0: उनी थिए नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
7: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियाको बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्ला भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
6: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
7: देउबाजीहरूको त संविधान बनाउ, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिएर होइन हुन्छ हामीले यसो भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउबाले के भनेको छ भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियो, तर बाबुरामले धर्म निरपेक्ष हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, देउबा आफैले पनि इन्टरभ्यू दिएको छ, गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
6: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
7: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी नै नरम हुन्छ अलिकति,
6: त्यसो राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
7: राज संस्था त तिरले गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
6: होइन तैले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
7: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भनेर हिजो भनिसक्छु, अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट चोट आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो, राज संस्थै फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो परिवर्तन चाहिन्छ। राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै छ, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वै हुनुपर्ने त भएन त, गर्दाखेरि यसको एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
0: राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ़ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
9: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
8: It's 9 p.m.

21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: गुणस्तरीय प्लम्बिङको प्रवर्धनाम मार्बल।
1: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: के हो?
0: ओ मन्दै नमस्कार।
2: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको
0: साथ जीवन भर।

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ तिमीहरू गरिब?
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा त्यस्तो?
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
1: यस्तो थियो, मलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि। काठमाडौँमा आइसकेर पनि,
0: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
1: हजुर, शिक्षण त म विवाहपछि गरेको। म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले
1: मलाई लागेको थियो।
0: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
1: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ. तथापि अहिले अब 100 दिन कटेको पनि छ. 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्. त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ. मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ. राम्रै सोचिरहेको छु. अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कम से कम त्यो पक्ष पनि सकारात्मक पक्ष हो. सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ, त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक.
0: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
1: म अब मेरो 0 आवरमा बोलेको छु. त्यसपछि छलफलहरूमा भाग लिएको छु. अब कति पटक त ठ्याक्कै याद छैन. जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु.
0: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब महनौर सिराहामा जन्मनु भयो होइन?
1: हजुर, सिराह.
0: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके? हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
1: विडम्बना छ. छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ. अब मेरो कर्मस्थल त महोत्तरी हो. महोत्तरीको सुगा मेरो घर त्यहाँ छ. त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको. त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु. 3 नम्बर क्षेत्रको बारेमा मैले समस्या धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन. शून्य समय 1 मिनटको कुरा हुन्छ. अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ. त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहको लागि बोलेन. त्यसको लागि म माफी चाहन्छु.
0: महोत्तरी र सिराह दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको?
1: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि
0: नै
1: राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले.
0: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
1: होइन, मेरो योजना छ. हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ, उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं. महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ, जुन मधेस प्रदेशमै एकदमै कहाली लाग्दो छ. त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं. दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्. महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो. र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको. दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन, तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ.
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
1: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ. म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि. त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन. अब कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन. त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो, तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन. त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आइएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं विशेष मधेसमा त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढ़ी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या शिक्षित परिवारमा पनि होइन छोरी शिक्षित भइसक्यो छोरी आफू गर्न सक्ने भइसक्यो मैले किन दहेज दिने त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो दुवैजना चेतनशील हुनै पर्छ यो चेतनाकै कमी छ के अभिभावकमा त्यो अझै कमी छ यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो यस्तो खर्च गरिदिनु पर्यो उस्तो खर्च गरिदिनु पर्यो त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
1: दुईटै परिवारमा हो दुईटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु
0: के हो कस्तो हो यो आदर्श विवाह
1: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो यति साडी दिनु पर्यो अनि सामान दिनु पर्यो भाँडा कुरा दिनु पर्यो अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चै देखेँ र विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो जम्मा 35 जना जन्त जम्मा 35 जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि राम्रै बुहारी छ सबै चिज बुझ्नेछ गर्नेछ मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो त्यसरी नै जस्तो मेरो छोरी छ म अरूलाई किन उदाहरण दिने मेरो छोरी छ मेरो छोरीलाई मैले पढाइरहेको छु छोरा सराकमा केही कमी गरेको छैन मलाई पनि बुवा आमाले कमी गर्नु भएन मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्च नगर्ने खर्चले नै हो सबैभन्दा ऊ गर्ने होइन खर्च नगर्ने धेरै
0: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण
1: चेतनाकै कमी छ कि त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि दसजना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ।
0: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
1: छैन, खासै सुरु भएको छैन। अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन शुरू भएछ। त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू। त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने, अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
0: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो, कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
1: यस्तो छ क्या, कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन। अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू, कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन। छलफलमा चाहिँ अस्ति त्यही एक राउन्ड चाहिँ उपसभामुखजीसँग बसेर कुरा गर्यौं हामीले,
0: त्यसमा मध्य प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू
1: होइन, सबै हुनुहुन्थेन, हामी 2-3 थियौं। अनि के कुरा भयो भने मध्य प्रदेशका सबै महिला सांसदहरू हामी एकदिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो,
0: त्यो बारेमा सल्लाह चाहिँ भएको छ,
1: सल्लाह भयो हजुर।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं, आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ। विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ। यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि, भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना?
1: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि, त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाक सबै गर्नुपर्ने खालको
1: त्यो भइरहेछ हुन त, तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं, विरोध गर्ने ठाउँमा विरोध गरेका छौं, सचेत गराउने ठाउँमा सचेत गराएका छौं, र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं।
0: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने यस्तो सुनिन्छ नि बाहिर त।
1: यस्तो छ, अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू, मैले अलिकति के जोडे भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ, राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ,
0: कतिको देखिरहेको छ त संघर्षको,
1: संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या, संघर्ष गर्दै आएका। मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने, हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि